0: भन्दा बढी रकम संकलन भएको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेको सचिवालयले हिजो एकै दिन 80 व्यक्ति र संस्थाले चेक मार्फत रकम दिएको जनाएको छ। नेपाल आयल निगमले तत्कालका लागि इन्धनको मूल्य नबढाउने निर्णय गरेको छ। इन्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आए पनि भोटेकोसी बाढीका कारण सिर्जित समस्यालाई मध्यनजर गर्दै निगमले पुरानो मूल्यलाई नै निरन्तरता दिने निर्णय गरेको हो। मूल्य वृद्धि नगर्दा भने ठूलो आर्थिक भार पर्ने देखिएको निगमको भनाइ छ। निगमका अनुसार पेट्रोलमा प्रति लिटर 3.34 रुपियाँ र डिजेलमा 4.33 रुपियाँले मूल्य बढेर आएको छ। मटितेलमा 10.19 रुपियाँ, हवाई इन्धनमा 4.96 रुपियाँ र एलपी ग्यासमा प्रति सिलिन्डर 35.62 रुपियाँले बढेर आएको छ। काठमाडौँमा हाल पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रति लिटर 200 रुपियाँ पर्छ। यस्तै एलपी ग्यास प्रति सिलिन्डर 2060 रुपियाँ पर्छ। नेपाल आयल निगमले जुनसुकै ब्रान्डका सिलिन्डर रिफिल गरी आपूर्ति व्यवस्था मिलाउन ग्यास उद्योगलाई निर्देशन दिएको छ। निगमको एलपीजी विभागले विभिन्न उद्योगलाई पत्राचार गर्दै पृथ्वी राजमार्ग सञ्चालनमा नआउन्जेलसम्म अन्य ब्रान्डका सिलिन्डरमा पनि ग्यास भर्न निर्देशन दिएको हो। निर्देशन लगत्तै हेटौँडाको सहारा ग्यास उद्योगमा एभरेस्ट र सुगम ब्रान्डको सिलिन्डर भर्न थालिएको छ। नेपाल ग्यासले चितवन र धनुषाको प्लान्टमा ग्यास भर्न थालेको निगमले जनाएको छ। सगर ग्यासले नवलपरासीको चण्डेश्वरी प्लान्टमा ग्यास भर्न थालेको छ भने निगमले विभिन्न ब्रान्डका सिलिन्डरमा ग्यास भर्दाको लागत र सुरक्षाको दायित्व सम्बन्धित उद्योगलाई नै बेहोर्न भनेको छ। अब खबर फटाफट।
1: मकवानपुरको बाल जागृति विद्यालयमा कक्षा 3 पढ्दै गरेका हेटौँडा 5 का 9 वर्षीय श्रीयांश श्रेष्ठले 3 वर्षदेखि खुत्रुकेमा जम्मा गरेको बचत बाढी पीड़ितको सहयोगमा खर्च। खुत्रुके फुटाउँदा जम्मा भएको 47,580 रुपियाँबाट 20,970 दैवी प्रकोप उद्धार कोष र बाँकी रकमबाट भाँडाकुँडा किनेर बाढी प्रभावित क्षेत्र पठाइयो। रसुवा बाढीपछि हराइरहेका जुम्लाका 76 मध्ये 28 र भक्तपुरका 19 मध्ये 6 सम्पर्कमा अरूको खोजी हुँदै भोटेकोसीमा नयाँ जलमापन केन्द्र राख्ने बाढी पूर्वानुमान महाशाखाको तयारी। जलमापन केन्द्र राख्ने विषयमा सम्भाव्यता अध्ययन गर्न केन्द्रको टोली रसुवागढी, स्याफ्रुबेसी र बेत्रावती क्षेत्रमा खटियो। पूर्व यातायात व्यवस्थापन प्रहरीले रसुवा बाढी प्रभावित क्षेत्रमा निशुल्क बस चलाउने। रसुवा, नुवाकोट र धादिङका नागरिकले जुनसुकै बेला कम्पनीलाई सम्पर्क गर्न सक्ने। धादिङको कृष्णभीरमा पृथ्वी राजमार्ग बन्द भएपछि अब मकवानपुरको भीमफेदी सिस्नेरी सड़कको दिन फेरिने। 35 किलोमिटर लामो भीमफेदी, कोगटे, इपा, सिस्नेरी सड़क सञ्चालनका लागि बागमती सरकारले तत्काल मर्मत गर्ने। र इराक पठाइदिने भन्दै 10 लाख ठग्ने सिन्धुपाल्चोकी महिला प्रहरी फन्दामा 3 रकम ठगेको खोलेपछि बुढा नीलकण्ठबाट पक्राउ परेकी सिन्धुपाल्चोकी 55 सञ्चमाया तामाङलाई वैदेशिक रोजगार विभागको जिम्मा लगाइयो।
0: BFBS, Gorkha Radio Home.

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો
3: रसुवा बाढीको आठौं दिन आज पनि उद्धारका प्रयास जारी राखिएका छन्। त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्र थुनाइएकाको उद्धारका लागि गैराती वर्षाले अवरोध गरेको छ। पुरिएका सुरुङ खोल्दा ठूला चट्टान फेला परेकाले फुटाउने काम भइरहेको उद्धारमा संलग्न सांसद त्रिराम नेउपानेले बताउनु भएको छ। नेउपानेले उद्धारका लागि चाहिए जति उपकरण र जनशक्ति पाएको भन्दै धैर्य गर्न आग्रह गर्नुभएको छ। गृहमन्त्री सुदन गुरुङले त्रिशुली 3B लगायत आयोजनामा पनि खोजी प्रयास गरिरहेको बताउनु भएको छ।
4: अझै पनि हामीले आशा राखेको नै छौँ। मेरो विचारमा लेट्स प्रे यस्तो केही पनि नहोस्। हामीले अझैसम्म नि तपाईँको होप लुज गरेको छैनौँ। विभिन्न टनलको माथिको ठाउँहरू पनि हामीले अवलोकन गरेका छौँ, जसमा चाहिँ हामीले माथिबाट पनि छिर्न सकिन्छ कि नियरेस्ट पोइन्ट भेटाउनु पनि सकिन्छ कि बा उहाँहरूले त्यहीको पानीहरू खाएर र त्यहाँ पानीको सुविधा भयो भने मेरो विचारमा त्यहाँ अलिकति लिकेज हुने ठाउँहरू सिपेज हुने ठाउँ छ। मेरो विचारमा त्यो पानी पनि खाइराख्नु भएको छ जस्तो लाग्छ मलाई, होइन। लेट्स प्रे होप फर द बेस्ट र हाम्रो सुरक्षा संयन्त्र अझै पनि त्यो टनल्सहरूमा काम गरिराख्नु भएको छ।
3: सरकारले भोटेको सिपाडीबाट करिब 16 लाख मानिस प्रभावित भएको तथ्याङ्क सहितको प्रतिवेदन सार्वजनिक गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनले रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखेको छ। दार्जिलिङ, गोर्खा र चितवनलाई मध्यम प्रभावित भनिएको छ। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज प्रेतीका अनुसार बाढीबाट गएको साँझसम्म 1,000 बढीको मृत्यु पुष्टि भएको छ। उद्धारमा 21,000 बढी सुरक्षाकर्मी खटिएका छन्। हाल 3,400 बढीलाई उद्धारपछि होल्डिङ सेन्टरमा राखिएको अफ्रेतीको भनाइ छ।
5: नेपाल प्रहरीबाट 7,912 जना, नेपाल सेनाबाट 9,179 जना, सशस्त्र प्रहरी बलबाट 4,203 जना फिल्डमा उहाँले खोज उद्धार र राहतमा पनि स्वास्थ्य उपचार समेतमा पनि उहाँले चाहिँ सपोर्ट गरिसक्नु भएको छ। र राहत सामग्रीको हकमा हालसम्म 37 ट्रक र 37 बोलेरो मार्फत विभिन्न क्षेत्रमा खाद्य र गैर खाद्य सामग्री र हेलिकप्टरबाट 9 वटा उडान गरी खाद्य तथा गैर खाद्य सामग्री पठाइएको छ।
3: प्रभावित जिल्लाका 15 पालिकालाई विभिन्न किस्तामा गरी 13,50,00,000 रुपियाँ निकासा गरिएको उपरेतीको भनाइ छ। रसुवा, नुवाकोट र धादिङका 19 विद्यालयमा अध्ययनरत 6,900 बढी विद्यार्थी बाढीबाट प्रभावित बनेका छन्। 8 विद्यालय पूर्ण र 8 आंशिक रूपमा क्षतिग्रस्त भन्दा 3 वटा मात्र सुरक्षित छन्। बाढी र पहिरोले रसुवाको जनजीवन

0: हसनस पारेको एकसत्ता बितिसक्दा पनि विपदपछिको उद्धार राहत व्यवस्थापनमा प्रश्न उठ्न थालेका छन्। करोडौँ रुपियाँ बराबरको सरकारी राहत र विभिन्न गैर सरकारी संस्था व्यक्ति र दर्ताले पठाएका खाद्यान्न, लत्ता कपडा र अन्य सामग्री नुवाकोटको बट्टा र रसाको धुन्चे सैनिक ब्यारेक तथा अन्य गोदाममा थुप्रिएका छन्। ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका नागरिक, सुत्केरी, महिला एक बोरा चामलका लागि समेत ब्यारेकमा लाइन लाग्नुपर्ने अवस्था छ। राधा फाउन्डेसनकी अध्यक्ष राधा पौडेल,
1: सुत्केरी, वृद्ध ज्येष्ठ नागरिकहरू, अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ विपदले फरक किसिमले प्रभाव पार्छ, होइन? उहाँहरूको चाहिँ कस्तो हुन्छ भने आवश्यकता, प्राथमिकता, अधिकार नै फरक हुने, तर त्यस्ता मान्छेहरूलाई सोलो डोलो गरेर एउटै खालको खानेकुराहरू दिएको, चाउचाउ दिइरहेको देखिरहेछ, बिस्किट दिएको देखिराखेको छ, होइन? त्यसले चाहिँ जुन गर्भवती सुत्केरीहरूलाई खानुपर्ने फरक खालको खानेकुरा चाहिन्छ, धेरै कुरा चाहिन्छ नि त उनीहरूलाई। विपद व्यवस्थापन समन्वय समिति हुन्छ, उहाँहरूले त्यसलाई चाहिँ प्राथमिकतामा पारेर सुरुदेखि नै योजना बनाउने बेलादेखि नै त्यसलाई राख्नुपर्ने हो, त्यो कुराहरू छुटिराखेको छ, होइन?
2: नुवाकोटमा बाढी पीडितका लागि अब राहतको चाहिँ ओहिरो नै लाग्यो। खासमा चाहिएको राहत चाहिँ महिला, सुत्केरी, वृद्ध वृद्धालाई चाहिँ चाहिएको राहत चाहिँ नपुगेको हो, यसो भन्न मिल्छ?
1: सहजीकरण गर्नु पर्यो, नियमन गर्नु पर्यो, अनुगमन गर्नु पर्यो, होइन भने राज्यले आफैले, विशेष गरी स्थानीय सरकारले चाहिँ त्यसलाई त्यसको जिम्मेवारी लिन पर्यो, होइन? त्यतिखेर चाहिँ रुन मन लाग्नेलाई रुन दिने, अङ्गालो हाल्न आउनेलाई अङ्गालो हाल्न दिने, होइन? एकछिन बसेर भैरहेका चाल सुरिदिने, अनि त्यसपछि त्यो बालिका, किशोरी, सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिने, खास खास चाहिने सामग्रीहरूको व्यवस्थापन गरिदिने, सहजीकरण गरिदिने भयो भने चाहिँ साँचो अर्थमा चाहिँ विपद व्यवस्थापन हुन्छ जस्तो लाग्छ कि मलाई।
0: रसुवा बाढीमा ज्यान गुमाएका 50 जनाको शव काठमाडौँको कर्णेश्वरको जङ्गलमा पुरिएको छ। गएको बेलुका 3 सुरक्षाकर्मीको टोलीले गोकर्णेश्वर 7 नेपाल ट्रस्टको नाममा रहेको जङ्गलमा शव पुरेको हो। र पूर्वाधार विकास मन्त्रालयले कृष्णभीरमाथिबाट नयाँ ट्र्याक खोलेर सडक सुचालु गर्ने निर्णय गरेको छ। पृथ्वी राजमार्ग सञ्चालन र समस्या समाधानका सम्बन्धमा बसेको बैठकले निर्णय गरेको हो। बैठकले कृष्णभीरमा गेब्रियन प्रेस्ट वालमाथि सवारी साधन सञ्चालन गर्न मिल्ने गरी संरचना निर्माणको काम तत्काल अघि बढाउने निर्णय गरेको छ। खबर यति नै, नमस्कार।
3: यो BFBS Gurkha Radio.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: संघीय संसद प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ। सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोल प्रसाद दयालले भोटेकोशी पहाडी र त्यसले निम्ताएको क्षतिका सम्बन्धमा विशेष प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ। रसुवाको टिमुरे, स्याफ्रुपेसी, बेत्रावती, नुवाकोटको त्रिशुली र देवीघाट लगायत धादिङ, चितवन र गोर्खाका त्रिशुली नदी तटीय क्षेत्रका धेरै संख्यामा स्वदेशी तथा विदेशी नागरिक बेपत्ता हुनका साथै ठूलो संख्यामा मृत्यु भएको र व्यापक जनधनको क्षति भएको घटनाप्रति गहिरो दुःख प्रकट गर्ने प्रस्तावमा उल्लेख छ। यस्तै आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र विधान व्यवस्थापन समितिको बैठक बस्दैछ। बैठकमा रसुवा बाढी पहिरोका कारण पर्यटन क्षेत्रमा परेका प्रभावका बारेमा छलफल हुनेछ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले सुरुङ थुनिएका ठाउँमा हेलिकप्टर अवतरण गर्न नसकिएको जानकारी दिनुभएको छ। पीडित समेतको छलफलमा आक्रोश व्यक्त भएपछि मन्त्री श्रेष्ठले गाली नै खानु परे पनि जवाब नफर्काउने भन्दै प्रयास गर्दा पनि नसकिएको बताउनु भएको छ।
4: त्यहाँबाट जनशक्तिको हिसाबले काम गर्न मिल्ने क्याम्प बनाउन मिल्ने छ भने त्यो पनि चिलिमेमा चाहिँ क्याम्प बनाउन मिल्यो। चिलिमेको चाहिँ कस्तो रहेछ भन्दा हेलिकप्टर ल्यान्ड गर्दा नै जमिन भएछ होइन। सो यहाँ क्याम्प केही छ भनेदेखि एटलिस्ट प्रति मैले यहाँबाट समन्वय गर्दा मैले के भन्नु भन्दा हरेक कम्पनीको सिइओ अथवा त्यहाँको के सिस्टम छ त्यो चाहिँ पीडितहरूसँग कम्युनिकेट चाहिँ गरिरहेको हुँ, सूचनाको मिस ग्यापहरू चाहिँ नहोस्।
3: उहाँले हेलिकप्टर पाइलट समेत बिरामी पर्ने अवस्था आएको र सब उठाउन पनि समस्या भएको बताउनु भएको छ।
4: त्यहाँ गएर हेर्दाखेरि अवस्था लास्टको कुराहरू गर्नुभयो तपाईँले लास्ट उठाउनुसँग त्यहाँ मैले यसो देख्दाखेरि के अप्ठ्यारो भएको छ भन्दाखेरि हामीले तपाईँहरूले नै यहाँबाट 200 फिट उता लास्ट दियो भने उठाउन जाने अवस्था छैन, घिसेर जानुपर्छ त्यहाँसम्म। त गयो उठाउन खोज्यो त्यो पानीले लास्ट पुगेर तपाईँको त्यो ब्यागमा राख्यो भने ब्याग फाटिरहेको छ। अहिले रेस्क्यु गर्ने हेलिकप्टर पाइलटहरू बिरामी हुन्छ
3: श्रेष्ठले रसुवा बाढीबाट प्रभावित जलविद्युत आयोजनाको सुरुङ मार्गमा फँसेका नागरिकको उद्धार सरकारको पहिलो प्राथमिकता भएको बताउनु भएको छ। मन्त्री श्रेष्ठले हेलिकप्टरको अभाव हुँदा समेत उपकरण लैजान चुनौती भएको उल्लेख गर्नुभएको छ। भदौ 10 गतेको बाढीले 7,000 बढी निजी घरमा क्षति पुगेको पाइएको छ।
5: शहरी विकास तथा भवन निर्माण विभागले विभिन्न जिल्लामा 7,570 निजी आवासमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको हो। विभागका महानिर्देशक रविन्द्र बोहराले बाढी पहिरोका कारण भएको भौतिक क्षति र सरकारको आगामी पुनस्थापना योजनाबारे जानकारी गराउनु भएको छ। विभागको पछिल्लो तथ्याङ्क अनुसार सबैभन्दा बढी क्षति नुवाकोट, रसुवा र धादिङ जिल्लामा भएको छ। नुवाकोटमा 3,977, धादिङमा 3,451 र रसुवामा 1,779 घरमा क्षति भएको छ। त्यसै गरी गोर्खामा 263 र चितवनमा 61 घर

0: क्षतिग्रस्त भएका छन्। निजी आवासतर्फ करिब 12 अर्ब रुपियाँ बराबरको क्षति भएको विभागको प्रारम्भिक अनुमान छ। त्यस्तै 45 वटा सरकारी भवन, विद्यालय तथा सार्वजनिक संरचनामा आंशिक र पूर्ण क्षति भएको छ। यसको आर्थिक भार करिब 4.5 अर्ब रुपियाँ बराबर रहेको अनुमान गरिएको छ। हाल बाढी पहिरो प्रभावित 3,450 जना 18 वटा विद्यालय र विभिन्न सामुदायिक भवनमा आश्रित छन्। विस्थापितहरूलाई तत्काल स्थानान्तरण गर्न विभागले 3 साताभित्र अस्थायी आवास निर्माण गर्ने लक्ष्य राखिएको जनाएको छ। प्रीफ्याब प्रविधिको प्रयोग गरी प्रति आवास करिब $1,000 लागतमा अस्थायी घरहरू निर्माण गर्ने योजना छ। यसका लागि करिब 90 करोड रुपियाँ खर्च हुने अनुमान छ। घरको निर्माणमा विभिन्न दात्री निकायको समेत सहयोगको अपेक्षा गरिएको छ।
1: बाढीपछि त्रिशुली तथा नारायणी नदी किनारमा फेला परेका र पहिचान खुल्न नसकेका सबको व्यवस्थापन पोखरामा सुरु भएको छ। पहिचान खुल्न नसकेका सबलाई पोखरा 16 उपल्लो दिप्सी सोघारीको सिंचाईको सरकारी जग्गामा व्यवस्थापन थालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवीन कार्कीले जानकारी दिनुभएको छ।
2: 102 वटा सबमध्ये 19 वटा पहिचान भइसकेको अवस्था छ र जो सबहरू पहिचान हुन सक्नु भएन उहाँहरूको चाहिँ डिएनए निकाल्ने कामहरू पनि सँगसँगै पोस्टमार्टम सँगसँगै भइसकेको छ। डिएनएको स्याम्पल र अब यो डिएनएको स्याम्पल चाहिँ अहिले हामीले निर्देशन आएअनुसार हस्पिटलसँगको समन्वयमा हामी विधि विज्ञान प्रयोगशालामा पठाउँछौँ।
1: केही परिवारले दावी गरेका र विदेशी नागरिकका लागि गरी 5 वटा सब भने सबगृहमै रहेको प्रहरीले जनाएको छ। अहिले 78 सबको व्यवस्थापन सुरु भएको कार्कीले बताउनु भएको छ। अस्ट्रेलियामा नेपाल ए पुरुष क्रिकेट टोलीले तास्मेनियासँगको एक दिवसीय खेलमा टस सारेर ब्याटिङको निम्तो पाएको छ। नेपाली टोली टप एन्ड टी20 सिरिजमा प्रतिस्पर्धा गरिसकेपछि एक दिवसीय खेल खेल्न लागेको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: रेडियो BFBS गोरखा रेडियो हो
1: भन्न त कहाँ सकिन्छ मन भित्रका कथाहरू जवाफ बिहीन पनि त हुन सक्छन् कतिपय सवालहरू

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रसुवा बारीको आठौं दिन आज पनि उद्धारका प्रयास जारी राखिएका छन्। त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्र थुनेकाको उद्धारका लागि गैराती वर्षाले अवरोध गरेको छ। पुरिएका सुरुङ खोल्दा ठूला चट्टान फेला परेकाले फुटाउने काम भइरहेको उद्धारमा संलग्न सांसद श्रीराम नेउपानेले बताउनु भएको छ। नेउपानेले उद्धारका लागि चाहिए जति उपकरण जनशक्ति पाएको भन्दै धैर्य गर्न आग्रह गर्नुभएको छ। खनेको ठाउँमा पानी भरिएपछि निकाल्ने प्रयास भइरहेको छ। गृहमन्त्री सुदन गुरुङले त्रिशुली 3B लगायत आयोजनामा पनि खोजी प्रयास गरिरहेको बताउनु भएको छ।
4: अझै पनि हामीले आशा राखेको नै छौँ। मेरो विचारमा लेट्स प्रे यस्तो केही पनि नहोस्। हामीले अझैसम्म नि तपाईँको होप लुज गरेको छैनौँ। विभिन्न टनलको माथिको ठाउँहरू पनि हामीले अवलोकन गरेका छौँ, जसमा चाहिँ हामीले माथिबाट पनि छिर्न सकिन्छ कि नियरेस्ट पोइन्ट भेटाउनु पो सकिन्छ कि बा उहाँहरूले त्यहीको पानीहरू खाएर र त्यहाँ पानीको सुविधा भयो भने मेरो विचारमा त्यहाँ अलिकति लिकेज हुने ठाउँहरू सिपेज हुने ठाउँ छ। मेरो विचारमा त्यहाँ पानी पनि खाइराख्नु भएको छ जस्तो लाग्छ मलाई। होइन, लेट्स प्रे होप फर द बेस्ट। र हाम्रो सुरक्षा संयन्त्र अझै पनि त्यो टनल्सहरूमा काम गरिराख्नु भएको छ।
3: सुरुङमा फँसेकाको उद्धारमा निर्यात प्रकट भएको भन्दै विपक्षी दलका सांसदहरू आक्रोशित भएका छन्। रासोपाले डाकेको बैठकमा नेकपा नेता वर्षमान पुनले देशको सम्पूर्ण साधन स्रोत र प्रशासनको जिम्मा लिएर उद्धार गर्न सकेनौँ भन्न नमिल्ने बताउनु भएको हो।
5: सातौँ दिन आएर हामी सुरुङमा फँसेकाहरूको उद्धार गर्न सक्दैन, तपाईँहरू आफै गर्नुहोस् भन्ने कुरा भयो। विगत हामी कोभिडको बेला 72 सालको भूकम्पको बेला के भएको थियो भने सरकारले आफ्नो प्रयत्न गर्ने साथसाथै प्राइभेट सेक्टरहरू ले पनि सँगसँगै काम गर्दा चाहिँ त्यतिखेर राम्रो अनुभवहरू थियो।
6: उदाहरण
5: त्यसो गर्नु पर्थ्यो।
3: सांसद पुनले उद्धारमा निजी क्षेत्रको सहयोग लिएको भए छिटो काम हुन्थ्यो कि भन्नुभएको छ।
5: 12-15 जो चाहिँ हाइड्रो पावरमा फँसेका मजदुरहरू थिए, उनीहरूसँग त्यो कस्तो कुन अवस्थामा काम भइरहेको थियो, कुन ठाउँमा जोखिम थियो, कहाँनिर बच्ने अवस्था थियो, टनेलका अलाइनमेन्टहरू उनीहरूसँग थियो र उनीहरूसँग त्यो डिजाइनहरू ड्रइङहरू हुन्थ्यो र प्राइभेट सेक्टरले आफै खर्च पनि गरेर कोसिस गर्न सक्थ्यो। त्यो कुरा अलि रोकियो सुरुका दिनमा कि भन्ने कुरा पनि हामीले आज राखेका छौँ, यद्यपि आरोपको रूपमा होइन।
3: कङ्ग्रेसका देवराज चालिसले अन्तर्राष्ट्रिय सहयोग लिने कि नलिने भन्ने विषयमा नीतिगत अन्यलका कारण धेरैको ज्यान गएको हुन सक्ने आशंका व्यक्त गर्नुभएको छ।
7: लिने र नलिने बीचको अन्तरालले गर्दा कतिजना मान्छेको त्यहाँ हताहत भयो होला, भित्र 100 मान्छेभित्र छ। अनि यस्ता खालको नीतिगत त्रुटिको कारणले यस्तो क्याजुअलिटिज बढ्नु भनेको हाम्रो असक्षमता हो, त्यो देखिन्छ। त्यसमा राइट टाइममै हामीले लिने निर्णयले राइट डिसिजन लिन सक्छ आउनु सक्छ।
3: सरकारले बाढीबाट करिब 16 लाख मानिस प्रभावित भएको तथ्याङ्क सहितको प्रतिवेदन सार्वजनिक गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनले रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखेको छ। उद्धारमा 21,000 बढी सुरक्षाकर्मी खटिएका छन्। हाल 3,400 बढीलाई उद्धारपछि होल्डिङ सेन्टरमा राखिएको प्राधिकरणका प्रमुख कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बताउनु भएको छ।
8: नेपाल प्रहरीबाट 7,912 जना, नेपाल सेनाबाट 9,169 जना, सशस्त्र प्रहरी बलबाट 4,203 जना फिल्डमा उहाँले खोज उद्धार र राहतमा पनि स्वास्थ्य उपचार समेतमा पनि उहाँले चाहिँ सपोर्ट गरिसक्नु भएको छ। र राहत सामग्रीको हकमा हालसम्म 37 ट्रक र 37 बोलेरो मार्फत विभिन्न क्षेत्रमा खाद्य र गैर खाद्य सामग्री र हेलिकप्टरबाट 9 उडान गरी खाद्य तथा गैर खाद्य सामग्री पठाइएको छ।
3: बाढी प्रभावित जिल्लाका प्रभावित 15 पालिकालाई विभिन्न किस्तामा गरी

0: 13 करोड 50 लाख रुपियाँ निकासा गरिएको उपरितिको भनाइ छ। रसुङ, रसुवा, नुवाकोट र धादिङका 19 विद्यालयमा अध्ययनरत 6,900 बढी विद्यार्थी बाढीबाट प्रभावित बनेका छन्। प्रधानमन्त्री प्रकोप उद्धार कोषबाट 1 अर्ब रुपियाँ तत्कालीन बाढी प्रभावित क्षेत्रमा पठाइने भएको छ।
1: कोष सञ्चालन समितिको बैठकले तत्काल 1 अर्ब परिचालन गर्ने निर्णय गरेको हो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं कोष सञ्चालन समितिका संयोजक डाक्टर गुणाकर भट्टले गृह सचिवको नेतृत्वमा कोष परिचालन हुने गरी विपद व्यवस्थापन कोषमा रकम निकासा गरिएको जानकारी दिनुभएको हो। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा एभरेस्ट ब्याङ्कको खाताबाट 1 अर्ब रुपियाँ कोषमा पठाइएको हो।
0: पूर्वाधार विकास मन्त्रालयले कृष्णभीरमाथिबाट नयाँ ट्र्याक खोलेर सडक सुचालु गर्ने निर्णय गरेको छ। पृथ्वी राजमार्ग सञ्चालन र समस्या समाधानका सम्बन्धमा बसेको बैठकले निर्णय गरेको हो। बैठकले कृष्णभीरमा केभ्रियन ब्रेस्ट वालमाथिको सवारी साधन सञ्चालन गर्न मिल्ने गरी संरचना निर्माणको काम तत्काल अघि बढाउने निर्णय गरेको सडक विभागका महासचिव चुडराज ढकालको भनाइ छ।
2: हाललाई चाहिँ पानीको बहाव धेरै नै ठुलो भएको हुनाले अहिले तल केही नगर्दाखेरि पनि तत्काललाई चाहिँ माथिबाट डाइभर्सन निकालेर बाटो खोल्न सकिन्छ जस्तो सम्भाव्यता देखिन्छ।
0: खबर यति नै, नमस्कार।
3: यो BFBS कुलकर्ण रेडियो हो।

0: त्यो स्याम्पल चाहिँ अहिले हामीले निर्देशन आएअनुसार हस्पिटलसँगको समन्वयमा हामी विधि विज्ञान प्रयोगशालामा पठाउँछौँ।
1: केही परिवारले दावी गरेका र विदेशी नागरिकका गरी 5 शव भने शवगृहमै रहेको प्रहरीले जनाएको छ। अहिले 78 शवको व्यवस्थापन सुरु गरिएको छ। बाढी प्रभावित क्षेत्रमा आज अपराह्नपछि मध्यम वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिछानेले रसुवा, नुवाकोट, धादिङ लगायत आसपासका क्षेत्रमा मध्यमसम्म वर्षा हुन सक्ने सम्भावना रहेको जानकारी दिनुभएको छ। विभागका अनुसार पछिल्लो 12 घण्टामा सबभन्दा धेरै वर्षा सिन्धुपाल्चोकको नोस्यामपाटी मौसम मापन केन्द्रमा 60.2 मिलिमिटर भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: Gorkha Radio. Gorkha Radio. बाढीमा परी मृत्यु हुनेको संख्या 1118 पुगेको छ। फेला परेका मध्ये 95 शव आफन्तलाई हस्तान्तरण गरिएको छ। हालसम्म 869 शव माटोमुनि सुरक्षित राखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। पहिचान नभएको 911 शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। बेपत्ता भएका 5015 जनाको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ। विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा 3247 व्यक्तिलाई राखिएको छ। सुरुङमा फसेकाको उद्धारमा निरीहता प्रकट भएको भन्दै विपक्षी दलका सांसदहरू आक्रोशित भएका छन्। रासोपाले डाकेको बैठकमा नेकपा नेता वर्षमान पुनले देशको सम्पूर्ण साधन स्रोत र प्रशासनको जिम्मा लिएर उद्धार गर्न सकेनौ भन्न नमिल्ने बताउनु भएको हो।
1: सातौँ दिन आएर हामी सुरुङमा फसेकाहरूको उद्धार गर्न सक्दैन, तपाईँहरू आफै गर्नुहोस् भन्ने कुरा भयो। विगत हामी कोभिडको बेला 72 सालको भूकम्पको बेला के भएको थियो भने सरकारले आफ्नो प्रयत्न गर्ने साथसाथै प्राइभेट सेक्टरहरू ले पनि सँगसँगै काम गर्दा चाहिँ त्यतिखेर राम्रो अनुभवहरू थियो, त्यसो गर्नु पर्थ्यो।
0: सांसद पुनले उद्धारमा निजी क्षेत्रको सहयोग लिएको भए छिटो काम हुन्थ्यो भन्नुभएको छ।
1: 12-15 जो चाहिँ हाइड्रो पावरमा फँसेका मजदुरहरू थिए, उनीहरूसँग त्यो कस्तो कुन अवस्थामा काम भइरहेको थियो, कुन ठाउँमा जोखिम थियो, कहाँनिर बच्ने अवस्था थियो, टनेलका अलाइनमेन्टहरू उनीहरूसँग थियो र उनीहरूसँग त्यो डिजाइनहरू ड्रइङहरू हुन्थ्यो र प्राइभेट सेक्टरले आफै खर्च पनि गरेर कोसिस गर्न सक्थ्यो, त्यो कुरा अलि रोकियो सुरुका दिनमा कि भन्ने कुरा पनि हामीले आज राखेका छौँ, यद्यपि आरोपको रूपमा होइन।
0: कङ्ग्रेसका देवराज चालिसाले अन्तर्राष्ट्रिय सहयोग लिने कि नलिने भन्ने विषयमा नीतिगत अन्यलताका कारण धेरैको ज्यान गएको हुन सक्ने आशंका व्यक्त गर्नुभएको छ।
2: लिने र नलिने बीचको अन्तरालले गर्दा कतिजना मान्छेको त्यहाँ हतात भयो होला, भित्र सयौँ मान्छे भित्र छ, अनि यस्ता खालको नीतिगत त्रुटिको कारणले यस्तो क्याजुअलिटिज बढ्नु भनेको हाम्रो असल क्षमता हो, त्यो देखिन्छ। त्यसो राइट टाइममै हामीले निर्णयले राइट डिसिजन लिन सक्छ, आउन सक्छ।
0: यता ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले सुरुङ थुनिएका ठाउँमा हेलिकप्टर अवतरण गर्न नसकिएको जानकारी दिनुभएको छ। पीडित समेतसँगको छलफलमा आक्रोश व्यक्त भएपछि मन्त्री श्रेष्ठले गाली नै खानु परे पनि जवाफ नफर्काउने भन्दै प्रयास गर्दा पनि नसकिएको बताउनु भएको छ।
3: त्यहाँबाट जनशक्तिको हिसाबले काम गर्न मिल्ने क्याम्प बनाउन मिल्ने छ भने त्यो पनि चिलिमेमा चाहिँ क्याम्प बनाउन मिल्यो। चिलिमेमा चाहिँ कस्तो रहेछ भन्दा हेलिकप्टर ल्यान्ड गर्दा नै जमिन भाषा होइन, सो यहाँ क्याम्प केही छ भनेदेखि एटलिस्ट गर्ने। मैले यहाँबाट समन्वय गर्दा मैले के भन्नु भन्दा हरेक कम्पनीको सिइओ अथवा त्यहाँको के सिस्टम छ चाहिँ पीडितहरूसँग कम्युनिकेट चाहिँ गरिरहनु, सूचनाको मिस ग्यापहरू चाहिँ नहोस्।
0: उहाँले हेलिकप्टर पाइलट समेत बिरामी पर्ने अवस्था आएको र सब उठाउन पनि समस्या भएको बताउनु भएको छ।
3: त्यहाँ गएर हेर्दाखेरि अवस्था लास्टको कुराहरू गर्नुभयो तपाईँले, लास्ट उठाउनसँग त्यहाँ मैले यसो देख्दा के अप्ठ्यारो भएको छ भन्दाखेरि हामीले तपाईँ हामीले यहाँबाट 200 फिट उता लास्ट दियो भने उठाउन जाने अवस्था छैन, घिसेर जानुपर्छ त्यहाँसम्म। त गयो उठाउन खोज्यो त्यो पानीले लास्ट पुगेर तपाईँको त्यो ब्यागमा राख्यो त्यो ब्याग फाटिरहेको छ। अहिले रेस्क्यु गर्ने हेलिकप्टर पाइलटहरू बिरामी हुन थालेको छ, त्यो लास्ट दिनु उनीहरू सब कि यस्तो सर्ट मानिसकेको भनेपछि यो महाविपद हामीले अलिकति जिम्मेवार भएर काम गर्नु।
0: मन्त्री श्रेष्ठले हेलिकप्टरको अभाव हुँदा उपकरण लैजान चुनौती भएको उल्लेख गर्नुभएको छ। बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालय अनिश्चित समयका लागि बन्द गरिएका छन्। बाढीले प्रभावित भएको बिदुर नगरपालिकासहित किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द हुँदा बेलकोट गढी र तारकेश्वरले प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन गर्न अनिश्चित भएको जनाएको छ। बाढीका कारण विद्यार्थी शिक्षक र अभिभावक हराइरहेका विद्यालयको संरचना सडक र पुलमा पुगेको क्षतिले आवतजावत गर्न कठिन भएको बिदुरका नगर प्रमुख राजन श्रेष्ठले जानकारी दिनुभएको छ। उहाँका अनुसार दैनिक जनजीवन केही सरल र नदी वारपार गर्न सक्ने भएपछि मात्र विद्यालय सञ्चालन हुनेछ। त्रिशुली नदीमा आएको बाढीले सबभन्दा बढी प्रभावित भएको बिदुर नगरभित्र सञ्चालित 83 मध्ये 1 दर्जन विद्यालय प्रत्यक्ष प्रभावित भएका छन्। शिक्षा शाखाको तथ्याङ्क अनुसार 4 विद्यालयको भवन पूर्ण क्षति भएको छ। किस्पाङ गाउँपालिकाका विद्यालय भवनमा क्षति नपुगेको भए पनि विस्थापित भएकालाई राख्न 2 विद्यालयमा होल्डिङ सेन्टर बनाइएको छ। बेलकोटगढीमा 1 विद्यालयमा होल्डिङ सेन्टर सञ्चालनमा गरिएको छ। प्रधानमन्त्री प्रकोप उद्धार कोषबाट 1 अर्ब रुपियाँ तत्काल बाढी प्रभावित क्षेत्रमा पठाइने भएको छ।
4: कोष सञ्चालन समितिको बैठकले तत्काल 1 अर्ब परिचालन गर्ने निर्णय गरेको हो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं कोष सञ्चालन समितिका संयोजक डाक्टर गुणाकर भट्टले गृह सचिवको नेतृत्वमा कोष परिचालन हुने गरी विपद व्यवस्थापन कोष

0: त्रिशुली थ्री ए जल विद्युत आयोजनाको सुरुङभित्र धुनेकाको उद्धारका लागि गैराती वर्षाले अवरोध गरेको छ। पुरिएका सुरुङ खुल्दा ठुला चट्टान फेला परेकाले फुटाउने काम भइरहेको उद्धारमा संलग्न सांसद श्रीराम नेउपानेले बताउनु भएको छ। नेउपानेले उद्धारका लागि चाहिए जति उपकरण र जनशक्ति पाएको भन्दै धैर्य गर्न आग्रह गर्नुभएको छ। गृहमन्त्री सुदन गुरुङले त्रिशुली थ्री पी लगायत आयोजनामा पनि खोजी प्रयास गरिरहेको बताउनु भएको छ।
1: अझै पनि हामीले आशा राखेको नै छौँ। मेरो विचारमा लेट्स प्रे यस्तो केही पनि नहोस्। हामीले अझैसम्म नि तपाईँको होप लुज गरेको छैनौँ। विभिन्न टनलको माथिको ठाउँहरूमा नि हामीले अवलोकन गरेका छौँ, जसमा चाहिँ हामीले माथिबाट पनि छिर्न सकिन्छ कि नियरेस्ट पोइन्ट भेटाउनु पो सकिन्छ कि बा उहाँहरूले त्यहीको पानीहरू खाएर र त्यहाँ पानीको सुविधा भयो भने मेरो विचारमा त्यहाँ अलिकति लिकेज हुने ठाउँहरू सिपेज हुने ठाउँ छ। मेरो विचारमा त्यो पानी पनि खाइराख्नु भएको छ जस्तो लाग्छ मलाई। होइन, लेट्स प्रे होप फर द बेस्ट। र हाम्रो सुरक्षा संयन्त्र अझै पनि त्यो टनल्सहरूमा काम गरिराख्नु भएको छ।
0: भारतले राहत सामग्री सहित पाँचौँ विमान नेपाल पठाएको छ। थप 11 जना उद्धार पिङ्गे र विशेष उपकरण सहितका उद्धारकर्मी पठाएको विदेश मन्त्री एस जयशंकरले बताउनु भएको छ। सो विमानमा 5.5 टन अत्यावश्यक औषधि र अन्य राहत सामग्री पनि पठाइएको छ। बाढी पीडितका लागि राहत सामग्री लिएर कोरियन एयरफोर्सको जहाज पनि काठमाडौँमा अवतरण गरेको छ। यसअगाडि नै कोरियाको उद्धार टोली आएर बाढी प्रभावित क्षेत्रमा सुरुङमा खोज तथा उद्धारमा जुटिरहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार बाढी प्रभावित क्षेत्रमा रोगको संक्रमण बढ्ने ठूलो जोखिम रहेको छ। संगठनका प्रवक्ता क्रिस्टियन ल्यान्डमेयर:
2: फ्लडिङ, डिस्प्लेसमेन्ट, ओभरक्राउडिङ, स्टेग्नेंट वाटर can increase the risk of disease outbreaks. WHO is supporting surveillance to monitor the potential increase in these areas of dengue, scrub typhus and other communicable diseases.
0: आइएफआरसीका अपरेसन म्यानेजर म्याट प्याडिनले बाँचेका मानिसहरू परिवारका सदस्य खोज्न आफै अघि सरेका देखेको बताउनु भएको छ।
3: Search and rescue is still ongoing and the monsoon hasn't stopped. People are coming back to look for their homes and what's left of them. We met a group digging through the mud for their mother, 82 years old, home alone when the water came. She had nowhere to go.
0: राष्ट्रिय युवा संघले खाद्यान्न र राहत वितरण सहज बनाउन आग्रह गरेको छ। बाढी प्रभावित धुन्सेमा रहेका संघका अध्यक्ष महाराज गुरुङले परिवारका सदस्य गुमाएका नागरिकका घरमै राहतको व्यवस्था गर्न भन्नुभएको छ।
4: मान्छे खाना नपाउने अवस्था भइरहेको छ तर राहत लिनकै निम्ति आफ्नो घरमा मान्छे मरेको छ तर फेरि सिडो कार्यालयमा लाइन बसेर आर्मीको घरमा आर्मीको ब्यारेकमा पुगेर राहत लिन उनीहरूलाई धेरै अप्ठ्यारो परिस्थिति भएको छ।
0: बाढी प्रभावित क्षेत्रमा आज अपराह्नपछि मध्यम वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिछानेले रसुवा, नुवाकोट, धादिङ लगायत आसपासका क्षेत्रमा मध्यमसम्म वर्षा हुने सम्भावना रहेको जानकारी दिनुभएको छ।
5: 24 घण्टाको लागि चेतावनी नक्सा हेर्दाखेरि चाहिँ सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र धादिङ आसपासको क्षेत्रहरूमा जुन बाढी प्रभावित क्षेत्रहरू रहेको छ त्यो क्षेत्रहरूमा चाहिँ मध्यम पानी पर्ने धेरै जस्तो ठाउँहरूमा र 1-2 ठाउँमा चाहिँ भारी पानी पर्ने पनि सम्भावना रहेको छ।
0: विभागले अझै 3 दिनसम्म वर्षा हुने सम्भावना रहेकाले प्रभावित क्षेत्रमा थप समस्या आउन सक्ने जनाएको छ। सङ्घीय सांसद प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ। सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोल प्रसाद अर्यालले भोटेकोसी बाढी र त्यसले निम्ताएको क्षतिका सम्बन्धमा विशेष प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची राखिएको छ। रसुवाको टिमुरे, स्याफ्रुबेसी, बेत्रावती, नुवाकोटको त्रिशुली बजार र देवीघाट लगायत धादिङ, चितवन र गोर्खा जिल्लाका त्रिशुली नदी तटीय धेरै संख्यामा स्वदेशी तथा विदेशी नागरिक बेपत्ता हुनका साथै ठूलो संख्यामा मृत्यु भएको र व्यापक जनधनको क्षति भएको घटनाप्रति गहिरो दुःख प्रकट गर्ने प्रस्तावमा उल्लेख गरिएको छ। यसैगरी आजै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र विधान व्यवस्थापन समितिको बैठक पनि डाकिएको छ। बैठकमा रसुवा बाढी पहिरोका कारण पर्यटन क्षेत्रमा परेका प्रभावका बारेमा छलफल गर्ने कार्यसूची राखिएको छ। र बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालय अनिश्चित समयका लागि बन्द गरिएका छन्। बाढीले प्रभावित भएको विदुर नगरपालिकासहित किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द हुँदा बेलकुटगढी र ताराकेश्वरले प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन अनिश्चित भएको जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
6: यो बीएफबीएस

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: त्रिशुली त्रिय सुरुङको मुख्य खोज राति 3 बजेबाट काम नियमित गरिएको छ। सांसद श्रीराम नेउपानेले वर्षाका कारण राति 3 बजेबाट काम सम्भव भएको भन्दै सुरुङको प्रवेश ढोकामा फेरि पनि ठूला ढुङ्गा भेटिएका भन्दै फुटाउने प्रयास भइरहेको बताउनु भयो। ती ढुङ्गा विस्फोट गराई फुटाएर प्रवेशद्वार खोल्ने काम शुरू गरिन लागेको उहाँको भनाइ छ। काँग्रेसका रसुवा सांसद मोहन आचार्यले त्रिशुली 1, त्रिशुली 3A र B बाहेकका प्रभावित आयोजनामा सुरुङ उद्धारको काम दोस्रो दिन पनि चलिरहेको बताउनु भएको छ।

0: तिनीहरू चाहिँ बाँच्नु भएको छ भन्ने हाम्रो लागेको छ. हामी त वी हेभ लस्ट आवर लभ वान, हाम्रो मान्छेहरू त अहिले भर्खरै चाहिँ छैन भनेर लाग्ने त हामी त्यो त हुनै भएन नि.
1: कतिवटा सुरुङमा कसरी काम हुँदैछ अहिले?
0: अनि तपाईँको रसअगाडिको सुरुङभित्र त्यो रनिङ हाइट भएर 111 मेगावाटको त्यहाँभित्र त्यो रन गरिरहेको प्रोजेक्टभित्र त त्यहाँ उहाँहरूको सिस्टम स्टेसन म्यानेजरदेखि सबै कम्प्लिट त्यहाँ टिम भित्र काम गरिरहेको होइन. अब तपाईँको त्यहाँभित्र सुरुङभित्र नै त्यहाँ पावर हाउसदेखि एकदमै सिस्टम छ. त्यसले गर्दा हामी मासतिर गएर बस्नु भएको छ भने हाम्रो एकदम होपफुल छ. जस्तै चिलिमी हाइड्रो पावर पनि त्यसरी नै छ होइन. अब 216 को त काम गरिरहनु भएको भएर काम गरिरहेको ठाउँमा अझ त्यहाँ पनि कन्स्ट्रक्सन अन्डर कन्स्ट्रक्सनमै थियो. कुनै ठाउँमा गएर जोगिनु भएको छ होला भन्ने हाम्रो अनुमान छ. अब लाङदाङ भोटेकोसीको त तपाईँको अलमोस्ट त्यहाँ चाहिँ गइसकेको छ होइन. त्यहाँ चाहिँ लाङदाङ भोटेकोसीको चाहिँ आफ्नो ठाउँ रह्यो. अब मेन अरू हाइड्रो पावरहरूको चाहिँ हामी छन् भने आशावादीमा छौँ कि त्यसरी 3A र 3B त यता हामी यताबाट एक्सिस सजिलो हो. उहाँले त्यसमा त अहिले लागिरहनु भएको छ होइन, गर्ने मन छ. उतातिर मासिकतिर त एटमै भएको थिएन, बल्ल हिजोबाट अब अलिअलि बढी सुरु भएको छ. अब आजबाट म्यान पावर थप बढ्दै बढ्दै गइरहेको अवस्था.
1: अनि खाद्यान्नको अब मजदातको अवस्था कति समयलाई पुग्छ, त्यसपछि समस्या हुन्छ भन्ने छ?
0: होइन, अब त्यो विशेष चाहिँ कस्तो छ भन्नुहुन्छ भने अहिले चाहिँ कतिपय ठाउँहरूमा अझ बाँकी छ होइन. अब रातहरू चाहिँ खाद्यान्नहरू आइरहेको छ. प्रपर ठाउँमा प्रपर खाद्यहरू पुग्नु पर्ने कुराहरू चाहिँ अझ गर्न बाँकी हुन्छ. अब यहाँको सेक्युरिटी पर्सनलहरूको उहाँहरूको सिस्टमै मिलाउन बाँकी छ कि हजुरको. हिजो जुन स्टाइलले काम गरिरहेको थियो त्यो आफ्नो ठाउँमा भयो होइन. कतिपय जनपदी अब त्यहाँ तपाईँ किन राज्य र स्थानीय तहको चाहिँ कोअर्डिनेसनै अझ के अरे सडक सञ्जाल टुट्या भएर तपाईँको कम्युनिकेसन टुट्या भएर त्यो मेन्टेन गर्नै गाह्रो भइरहेको छ.
2: बाढीमा परि मृत्यु हुनेको संख्या 1118 पुगेको छ. फेला परेका मध्ये 95 शव आफन्तलाई हस्तान्तरण गरिएको छ. हालसम्म 869 शव माटोमुनि सुरक्षित राखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ. पहिचान नभएको 911 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ. बेपत्ता भएका 5015 जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ. विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा 3247 जनालाई राखिएको छ. भोटेको चित्रशुलीमा भदौ 10 गते आएको बाढीले 7000 बढी निजी घरमा क्षति पुगेको छ.
3: शहरी विकास तथा भवन निर्माण विभागले विभिन्न जिल्लामा 7570 निजी आवासमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको हो. विभागका महानिर्देशक रविन्द्र बोहराले बाढी पहिरोका कारण भएको भौतिक क्षति र सरकारको आगामी पुनस्थापना योजनाबारे जानकारी गराउनु भएको छ. विभागको पछिल्लो तथ्याङ्क अनुसार सबैभन्दा बढी क्षति नुवाकोट, रसुवा र धादिङ जिल्लामा भएको छ. नुवाकोटमा 3977, धादिङमा 3451 र रसुवामा 1779 घरमा क्षति भएको छ. त्यसै गरी गोर्खामा 263 र चितवनमा 61 घर क्षतिग्रस्त भएका छन्। निजी आवासतर्फ करिब 12 अर्ब रूपियाँ बराबरको क्षति भएको विभागको प्रारम्भिक अनुमान छ. त्यस्तै 45 सरकारी भवन, विद्यालय तथा सार्वजनिक संरचनामा आंशिक र पूर्ण क्षति भएको छ. यसको आर्थिक भार करिब 4.5 अर्ब रूपियाँ बराबर रहेको अनुमान गरिएको छ. हाल बाढी पहिरो प्रभावित 3450 जना 18 विद्यालय र विभिन्न सामुदायिक भवनमा आश्रित छन्. विस्थापितहरूलाई तत्काल स्थानान्तरण गर्न विभागले 3 साताभित्र अस्थायी आवास निर्माण गर्ने लक्ष्य राखिएको जनाएको छ.
2: हवस् त, अहिलेसम्मका खबर यति नै. नमस्कार.

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो।
3: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाका जलविद्युत सुरुङमा आएको समस्या विश्वका अन्य भागका दुर्घटनाभन्दा फरक भएको दावी गर्नुभएको छ। प्रतिनिधि सभामा सांसदहरूसँग प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय समुदायले समेत नभोगेको संकट नेपालले भोगिरहेको बताउनु भएको हो।
4: त्यो बाढीभित्र पसेर बाढीसहित सँगसँगै हिलो माटोहरूले पुरै कम्प्लिटली पूर्ण रूपमा थुनिएका टनेलहरू हुन्। यस सम्बन्धी काम गर्नलाई एकदमै ठुलो एक्सपर्टिज कुनै देशहरूसँग पनि थिएन, हामीसँग पनि एकदमै तत्कालै गर्न सकिने टेक्नोलोजी अहिलेसम्म कोहीसँग पनि छैन। विभिन्न राष्ट्रहरूमा जति उद्धार भएका थिए त्योभन्दा यो एकदमै बिल्कुलै फरक किसिमको अवस्था हो र त्यसको लागि जुन बेलामा बेला मौसमले साथ दिन्छ, जति बेला त्यो हिलो थोरै सुक्छ, जति बेला त्यहाँनिर अड्डिने ठाउँ हुन्छ र मान्छेहरू पस्न सक्ने त्यसलाई ब्रेक गर्न सक्ने ठाउँहरू हुन्छ त्यो बेला मात्रै गर्न सकिन्छ। र एउटा टनेलमा एकैचोटि 4-5 वटा 20 वटा एक्सकाभेटर किन लाइएन भन्ने यस्तो पनि कुरा आएको थियो। त्यो एउटा टनेलमा एकचोटिमा एउटा दुईवटा भन्दा धेरै एक्सकाभेटरले काम पनि गर्न सक्दैन।
3: प्रधानमन्त्री शाहका अनुसार सुरुङमा फँसेका श्रमिक निकाल्नका लागि साधन

0: एनजिओको आधारमा नै हामीले प्रक्रिया दिएका छौँ। यसको लागि विभिन्न सोसल मित्र पत्रिकामा जुन गुनासो आएको छ त्यो हामी पूर्ण रूपमा बुझ्छौँ।
1: विपदका बेला सरकारको भूमिका नियन्त्रणमुखी हुन नहुनेमा सांसदहरूले जोड़ दिएका छन्। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा सांसद अर्जुन कार्कीले पञ्चायत कालदेखिको परम्परा अहिले पनि नफेरिएको भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो।
2: उहाँहरूले चाहिँ यो साझेदारको रूपमा चाहिँ खेल्ने भूमिका खेल्न सक्नु पर्यो। सरकार सबै कन्ट्रोल गर्ने, सधैँ गभर्न गर्ने, सबै आई एम द राइट एन्ड पर्सन अथवा इन्टिटी भनेर जाँदाखेरि के हुन्छ भनेदेखि चाहिँ जुन एउटा चाहिँ सिनर्जेटिक इम्प्याक्ट हाम्रो कलेक्टिभ वर्कको आउँथ्यो त्यो आउन सक्दैन।
1: नेकपाका प्रमेश हमालले दुर्घटनाको आठौँ दिनसम्म पनि सरकारको सम्भावित प्राथमिकता सम्झाउनु भएको छ।
3: मुख्य कुरो अहिले रेस्क्युकै हो। यति बेलासम्म अझै पनि थुप्रै व्यक्तिहरू हराइरहनु भएको छ र कतिपय चाहिँ नि व्यवसायीहरूले पनि भन्नुभएको छ यो हाइड्रो पावरको टनेलभित्र फेरि थुनिनु भएको छ, उहाँहरूको निष्कासन हुन सकेको छैन भन्ने कुरो छ। त्यसमा अत्यन्त तीव्रतापूर्वक त्यसको चाहिँ खोजी गरियोस्।
1: बैठकमा पर्यटन मन्त्री खड्गराज पौडेल, गणेशले रसुवाबाडीले पर्यटन क्षेत्रमा परेको अनुमान गर्नुभएको छ।
4: विभिन्न होटलहरू, होटल व्यवसायीहरू, गाइडहरू, पोर्टरहरू, होइन, जनधनको क्षति त आफ्नो ठाउँमा छ। यो सबैलाई मूल्याङ्कन गर्दाखेरि र त्यसले पार्ने इस्टिमेटेड फ्युचर लसलाई पनि हामीले त्यसमा क्यालकुलेट गरेका छौँ। त्यो सबै गर्दा हरियाली 50 अरबभन्दा बढीको क्षति भएको हामीले अनुमान गरेका छौँ।
1: लुम्बिनीका मुख्यमन्त्री सहित अधिकारीहरूले नारायणी नदीमा आएका सब व्यवस्थापन स्थलको निरीक्षण गरेका छन्। नवलपरासी पुगेका लुम्बिनीका मुख्यमन्त्री चेत नारायण आचार्यले बगेर आएका सब व्यवस्थापन र फोरेन्सिक जाँचमा सघाउनु कर्तव्य हो भन्नुभएको छ।
5: जस्तै बाहिरबाट आएका डर साबुकले पनि दुःख पाउनु हुँदैन, खान बस्नुको निम्ति उहाँको पनि राम्रो व्यवस्थापन गर्नु जरुरी हुन्छ, किनकि दिउँसोभरि बिचरा त्यसरी उहाँहरू खटिरहनु भएको छ, लाइरहनु भएको छ। बेलुका अनि पछि गएर उहाँहरूको राम्रोसित हामीले व्यवस्थापन गरेर राख्न सकेनौँ भने स्वाभाविक रूपमा हामीले हाम्रो जिम्मेवारी पुरा गरेको ठहरिन्, किनकि त्यो भोलि गएर वन्य जन्तुले त्यहाँ खोसिरहेर त्यस बाहिर निकाल्दै हो भने त्यो हामीले त्यो व्यवस्थापन गरेको र नगरेको कुनै अर्थ हुँदैन।
1: सबहरूको डीएनए परीक्षण गर्दै जंगलमा गाडेर व्यवस्थापन भइरहेको छ। राष्ट्रिय युवा संघले खाद्यान्न र राहत वितरण सहज बनाउन आग्रह गरेको छ। बाढ़ी प्रभावित धुन्छेमा रहेका संघका अध्यक्ष महाराज गुरुङले परिवारका सदस्य गुमाएका नागरिकका घरमै राहतको व्यवस्था गर्न भन्नुभएको छ।
6: मान्छे खाना नपाउने अवस्था भइरहेको छ, तर राहत लिनकै निम्ति आफ्नो घरमा मान्छे मरेको छ, तर फेरि सिडियो कार्यालयमा लाइन बसेर आर्मीको घरमा आर्मीको ब्यारेकमा पुगेर राहत लिन उनीहरूलाई धेरै अप्ठ्यारो परिस्थिति भएको छ।
1: बन्दीका बाढ़ीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द गरिएका छन्। बाढ़ीले प्रभावित भएको विदुर नगरपालिका सहित किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द हुँदा बेलकोटगढ़ी र तारकेश्वरले प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन अनिश्चित भएको जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।
7: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
3: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाका जलविद्युत सुरुङमा आएको समस्या विश्वका अन्य भागका दुर्घटनाभन्दा फरक भएको दावी गर्नुभएको छ। प्रतिनिधि सभामा सांसदहरूसँग प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय समुदायले समेत नभोगेको संकट नेपालले भोगिरहेको बताउनु भएको हो।
4: यो बाढीभित्र पसेर बाढी सहित सँगसँगै हिलो माटोहरूले पुरै कम्प्लिटली पूर्ण रूपमा थुनिएका टनेलहरू हुन्। यस सम्बन्धी काम गर्नलाई एकदमै ठुलो एक्सपर्टिज कुनै देशहरूसँग पनि थिएन, हामीसँग पनि एकदमै तत्कालै गर्न सकिने टेक्नोलोजी अहिलेसम्म कोहीसँग पनि छैन। विभिन्न राष्ट्रहरूमा जति उद्धार भएका थिए त्योभन्दा यो एकदमै बिल्कुलै फरक किसिमको अवस्था हो र त्यसको लागि जुन बेलामा बेला मौसमले साथ दिन्छ, जति बेला त्यो हिलो थोरै सुक्छ, जति बेला त्यहाँनिर अड्डिने ठाउँ हुन्छ र मान्छेहरू पस्न सक्ने त्यसलाई ब्रेक गर्न सक्ने ठाउँहरू हुन्छ त्यो बेला मात्रै गर्न सकिन्छ। र एउटा टनेलमा एकैचोटि 4-5 वटा 20 वटा एक्सकाभेटर किन लगाइएन भन्ने यस्तो पनि कुरा आएको थियो। त्यो एउटा टनेलमा एकचोटिमा एउटा दुईवटा भन्दा धेरै एक्सकाभेटरले काम पनि गर्न सक्दैन।
3: प्रधानमन्त्री शाहका अनुसार सुरुङमा फँसेका श्रमिक निकाल्नका लागि साधन स्रोतको अभाव पनि छैन।
4: त्यसको एउटा सीमा छ, त्यो सीमाभन्दा बाहिर गएर अथवा एकैचोटि बाहिर बाहिरतिर एक्सकाभेटर लगाएर पनि गर्न सकिने थिएन। हामीले चिन्ता लिइरहेको विषय त्यो किन बन्यो भन्दाखेरि हामीलाई धेरै मान्छेहरूलाई चाहिँ हामी घर बस्दाखेरि अथवा वरपर विदुर समय पुगेर हेर्दा पनि त्यही ठाउँको त्यही टनेलकै मुखको अवस्था कस्तो छ थाहा हुँदैन। अनि हामी प्रायः गुगल गर्छौँ, एआईलाई सोध्छौँ, आफ्नो साथीभाइ कोही जियोलोजिस्ट हुनुहुन्छ भने उहाँहरूलाई सोध्छौँ।

0: प्रभावित बनेका छन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा भन्नुहुन्छ, टापु क्षेत्रमा असर देखिएको छ।
1: तल्लो तटीय क्षेत्र चितवन पनि भएको र चितवन नै राष्ट्रिय निकुञ्ज प्लस चाहिँ नवलपरासी संयुक्त रहेको हुनाले यसले केही मात्रामा चाहिँ असर त पुर्याउने नै भयो। नारायणी नदीको चाहिँ विभिन्न चाहिँ भङ्गालोले विभिन्न टापुहरू पनि बनाएको छ। ती टापुहरू पनि वन्यजन्तुको चाहिँ राम्रो बासस्थान पनि हुन् त्यो भएको हुनाले ती क्षेत्रहरूमा चाहिँ चरचरको क्षेत्रहरूमा चाहिँ पक्कै पनि असर परेको छ र त्यहाँ चाहिँ खानेपानीको स्रोतहरूमा पनि असर गरेको छ।
0: पानीमा आश्रित दुर्लभ जलचर घडियाल गोई, मगर गोई, रैथाने माछा, डल्फिनका प्राकृतिक जीवनचक्र र प्राकृतिक वातावरणलाई प्रत्यक्ष असर गरेको छ। बाढीले नदीको पारिस्थितिकीय चक्र, आहारा र वासस्थान नष्ट गरेको छ। यसबाट संरक्षण कर्मी पनि चिन्तित छन्। संरक्षण कर्मी अपिल घिमिरे:
2: बाढीको तीव्र बहावले चाहिँ नदीको पिँधमा रहेको लेउ, सूक्ष्म जीवहरू र साना किराहरू बढाएर लैजान्छ र जसले गर्दा जलचरहरूको लागि आहाराको चरम सङ्कट हुन्छ। यसरी बुझ्दा हामीले के देख्यौँ भने बाढीले जलीय जीवहरूको जीवन चक्र, नदीको पारिस्थितिकीय चक्र र आहारा वासस्थान सबै नष्ट गर्छ।
0: यसले महामारी नफैलियोस् भन्नेमा नदीले बगाएर ल्याएको फोहोरले वन्यजन्तुमा असर पर्न नदिन निकुञ्ज प्रशासन चनाको भएको निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत अविनाश थापा मगरले बताउनु भयो।
3: त्यसले एउटा कुनै महामारीको रूपमा, कुनै एपिडेमिक रूपमा पनि कुनै डिजिज ल्याउला भन्ने एउटा चाहिँ हुनसक्छ भने वन्यजन्तु अस्वस्थ होइन चाहिँ भइसकेपछि त्यसले चाहिँ वातावरणीयमा पनि एउटा इकोसिस्टममा पनि खलल पुग्ने देखिन्छ। त्यो हुनाले हामीले चाहिँ निकुञ्ज क्षेत्रमा जुन नारायणी बगेर गइरहेको छ त्यहाँ चाहिँ विशेष निगरानी गरिराखेका छौँ। अब सब यो सब जुन बगाएर ल्याएको छ सबहरू पनि व्यवस्थापन गर्ने कार्य नेपाली सेनाले पनि यसमा चाहिँ सहयोग गरिराखेको छ र हाम्रो निकुञ्जभित्रमा भित्र चाहिँ हामीले निरन्तर हामीले हात्ती हाम्रा चाहिँ कर्मचारीहरू प्रयोग गरेर त्यसमा चाहिँ हामीले सहकार्य गर्दै आएका छौँ।
0: नदी तटीय क्षेत्रमा वातावरणीय असर नहोस् भन्नका लागि निकुञ्जले निगरानी बढाएको छ।
4: अहिलेसम्मका खबर यति नै, नमस्कार।
5: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाबाडीमा 1114 जनाको शव फेला परेको बताएको छ। प्राधिकरणको हालसम्मको तथ्याङ्क अनुसार सबैभन्दा बढी चितवनमा 348 जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा 217, नवलपरासी पश्चिममा 190, नुवाकोटमा 155, गोर्खामा 66, धादिङमा 59, रसुवामा 41 र तनहुँमा 38 जनाको शव फेला परेको छ। फेला परेका शवमध्ये हालसम्म 95 जनाको मात्र शनाखत भई आफन्तलाई बुझाइएको छ। रसुवाबाडी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै राहत कोषमा अहिलेसम्म 7,88,57,217 रूपियाँ जम्मा भएको जानकारी दिनुभयो। उहाँका अनुसार हिजो मात्रै कोषबाट राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई 1 अर्ब रूपियाँ निकासा भएको छ। त्यसमध्येबाट 6,75,00,000 रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँका बाढ़ी प्रभावित 15 पालिकामा निकास भइसकेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अहिले 6,88,57,217 रूपियाँ मौजदात रहेको छ भने थप 61,41,702 अमेरिकी डलर जम्मा भएको छ। नेपाल आयल निगमले व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री वितरणमा रोक लगाई घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास दिने निर्णय गरेको छ। पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा त्रिशुली नदीले सड़क कटान गरेपछि काठमाडौँ उपत्यका सहित आसपासका जिल्लामा खाना पकाउने एलपी ग्यास आपूर्ति प्रभावित भएको हो। निगम र ग्यास विक्रेता महासंघको आज बसेको बैठकले ग्यास आपूर्ति र वितरण सहज बनाउन अब काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्ने ग्यास उद्योगले तराईका उद्योगमा नै सिलिण्डर भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाउन भनिएको छ। बजारमा आउने ग्यास अब अति आवश्यक उपभोक्तालाई मात्र वितरण गरिने निर्णय गरिएको छ। व्यावसायिक प्रयोजनमा ग्यास उपभोग गर्ने व्यवसायीले आफै ग्यास व्यवस्थापन गर्नुपर्नेछ। विपदका बेला सरकारको भूमिका नियन्त्रणमुखी हुन नहुनेमा

0: राख्छौं दिनसम्म पनि सरकारको सम्भावित प्राथमिकता सम्झाउनु भएको छ।
1: मुख्य कुरो अहिले रेस्क्युकै हो। यति बेलासम्म अझै पनि थुप्रै व्यक्तिहरू हराइरहनु भएको छ र कतिपय चाहिँ नि व्यवसायीहरूले पनि भन्नुभएको छ यो हाइड्रो पावरको टनेलभित्र फेरि थुनिनु भएको छ, उहाँहरूको निष्कासन हुन सकेको छैन भन्ने कुरो छ। त्यसमा अत्यन्त तीव्रतापूर्वक त्यसको चाहिँ खोजी गरियोस्।
0: बैठकमा पर्यटन मन्त्री खड्ग राज पौडेल, गणेशले रसुवाबाडीले पर्यटन क्षेत्रमा धेरै असर पारेको अनुमान गर्नु भएको छ।
2: विभिन्न होटलहरू, होटल व्यवसायहरू, गाइडहरू, पोर्टरहरू, होइन, जनधनको क्षति त आफ्नो ठाउँमा छ। यो सबैलाई मूल्याङ्कन गर्दाखेरि र त्यसले पार्ने इस्टिमेटेड फ्युचर लसलाई पनि हामीले त्यसमा क्यालकुलेट गरेका छौँ। त्यो सबै गर्दा हरियाली 50 अरबभन्दा बढीको क्षति भएको हामीले अनुमान गरेका छौँ।
0: शिक्षा मन्त्रालयले भोटेको सिबाडी प्रभावित बाल बालिकालाई तत्काल विद्यालय बोलाउने योजना रोकेको छ।
3: पहिलो चरणमा प्रभावित बाल बालिकालाई पीड़ा भुलाउँदै पुनः सामान्यकरण गर्ने योजना अघि सारेको छ। उनीहरूलाई खेल्ने, खेलाउने र पीड़ा भुलाएर मात्रै विद्यालयमा बोलाउने योजना बनाएको छ। सरकारले विद्यालयमा पढ़न जाने वातावरण बनाउनु अघि सम्बन्धित स्थानीय तह, दात्री निकाय र स्वास्थ्य संस्थाको सहयोगमा मनोपरामर्श चिकित्सकद्वारा मनोपरामर्श दिने व्यवस्था गरेको छ। त्यसका लागि शिक्षा विभाग र स्थानीय तह जिम्मेवारी दिएको मन्त्रालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी वीरबहादुर धामीले जानकारी दिनुभयो। उहाँका अनुसार रसुवा, धादिङ र नुवाकोटमा 3 वटा टोली खटाइनेछ। टोलीले दिएको प्रतिवेदनका आधारमा योजना तयार गरिनेछ। शिक्षा विभागका सूचना अधिकारी एवं निर्देशक निम प्रकाश राठौरले स्थानीय निकायको समन्वयमा पहिचान भएका विद्यालय र बालबालिकालाई मनोपरामर्श दिन शुरू गरेको जानकारी दिनुभयो।
0: अस्ट्रेलियामा नेपाल ए क्रिकेट टोली पहिलो एक दिवसीय अभ्यास खेलमा तास्मानियासँग 2 विकेटले पराजित भएको छ। अहिलेसम्मका खबर यति नै, नमस्कार।
4: यो बीएफबीएस कुल कार्यक्रम रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો
3: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाबाड़ीमा 1114 जनाको शव फेला परेको बताएको छ। प्राधिकरणको हालसम्मको तथ्याङ्क अनुसार सबैभन्दा बढ़ी चितवनमा 348 जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा 217, नवलपरासी पश्चिममा 190, नुवाकोटमा 155, गोर्खामा 66, दाहदिङमा 59, रसुवामा 41 र तनहुँमा 38 जनाको शव फेला परेको छ। फेला परेका शवमध्ये हालसम्म 95 जनाको मात्र शनाखत भई आफन्तलाई बुझाइएको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ। आजको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै नेता दाहालले प्रधानमन्त्रीले संसद र राजनीतिक दलहरूलाई बेवास्ता गरेको आरोप लगाउनु भएको हो।
4: आज आउनुभयो, केही ब्रिफिङ उहाँले सुनाउनुभयो, म उहाँलाई यस अर्थमा त धन्यवाद नै भन्न चाहन्छु। तर उहाँले अरूलाई पनि विश्वासमा लिनुपर्छ, अरूका अनुभव पनि महत्वपूर्ण हुन सक्छन् भन्नेतिर उहाँको ध्यान नजानु। संसदलाई विश्वास लिने भनेको खालि प्रतिपक्षका सांसदलाई मात्रै होइन, कार्यशैलीले के देखाउँछ भने आफ्नै दलका सांसदलाई विश्वासमा लिने मेहनत पनि गरेको मैले चाहिँ देख्दिनँ। उहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो? यस्तो त हुँदैन, प्रधानमन्त्री त हामी सबैको प्रधानमन्त्री हो नि। यो तरिकाले चाहिँ हुँदैन जस्तो लाग्छ। नेतृत्व खोजेको छ देशले, जनताले आश्वासन खोजेको छैन, हरेक ठाउँमा सरकारको उपस्थिति खोजेको छ। पीडित नागरिकले पोस्ट होइन, संकटमा राज्य देखियोस्।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले विपदका बेला नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा रासोपाका तर्फबाट भनाई राख्दै उहाँले रसुवाको भोटेको सिबाड़ी पीड़ित परिवारले महसुस गर्ने गरी नागरिकको जीवन रक्षाका काम गरिरहेको बताउनुभयो।
5: संकटको समयमा नेतृत्वको भूमिका स्वयं सबै काम गर्न दौड़िने मात्र होइन, सही ठाउँमा सही निर्णय र व्यक्तिलाई परिचालन गर्ने आवश्यक निर्णय तत्काल गर्ने, अवरोध हटाउने र सम्पूर्ण संयन्त्रलाई एउटै उद्देश्य नागरिकको जीवन रक्षामा केन्द्रित गराउने हो। त्यसैले यस्ता विपत्तिमा नेतृत्वको आफ्नो जिम्मेवारीको स्थान नछोडी कमान, कोअर्डिनेसन, कम्युनिकेसनको श्रृङ्खला बलियो बनाइराख्नुपर्छ। मैदानमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, प्राविधिक कर्मचारी र स्वयंसेवकले हाम्रो पछाडि निर्णय लिन सक्ने राज्य नेतृत्व दृढतापूर्वक उभिएको छ भन्ने अनुभूति गर्न पाउनुपर्छ। जिम्मेवार नेतृत्वको उपस्थिति आफैमा उद्धार कर्मीका लागि साहस, निकायहरूका लागि निर्देशन र नागरिकका लागि भरोसा हो। त्यसैले संकटका बेला पदमा रहनु मात्र नेतृत्व होइन, आफ्नो प्राथमिक जिम्मेवारी पहिचान गरी त्यसैमा अडिग रहँदै प्रत्येक निकायले अझ जिम्मेवार र परिणाममुखी ढङ्गले परिचालन गर्न सक्नु पनि वास्तविक नेतृत्वको परीक्षा हो। ज्यानको

0: निर्वाचन एवं प्रतिनिधि सभाको निर्वाचन क्षेत्र कार्तिक 15 गते जिल्ला र मंगसिर 4 गते प्रदेश अधिवेशन गर्ने प्रस्ताव गरेको हो। भारतले राहत सामग्रीसहित 5 विमान नेपाल पठाएको छ। थप 11 जना उद्धार विज्ञ र विशेष उपकरण सहितका उद्धारकर्मी पठाएको विदेश मन्त्री एस जयशंकरले बताउनु भएको छ। सो विमानमा 5.5 टन अत्यावश्यक औषधि र अन्य राहत सामग्री पनि पठाइएको छ। बाढ़ी पीड़ितका लागि राहत सामग्री लिएर कोरियन एयरफोर्सको जहाज पनि काठमाण्डु अवतरण गरेको छ। यस अगाडि नै कोरियाको दात टोली आएर बाढ़ी प्रभावित क्षेत्र का सुरुङमा खोज तथा उद्धारमा जुटिरहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा रोगको संक्रमण बढ़ने ठूलो जोखिम रहेको छ। संगठनका प्रवक्ता क्रिस्टियन ल्यान्डमेयर:
1: फ्लडिङ, डिस्प्लेसमेन्ट, ओभरक्राउडिङ, स्टेग्नेंट वाटर can increase the risk of disease outbreaks. WHO is supporting surveillance to monitor the potential increase in these areas of dengue, scrub typhus and other communicable diseases.
0: आईएफआरसीका अपरेशन म्यानेजर म्याट ब्याटेलले बाँचेका मानिसहरू परिवारका सदस्य खोज्न आफै अघि सरेका देखेको बताउनु भएको छ।
2: Search and rescue is still ongoing and the monsoon hasn't stopped. People are coming back to look for their homes and what's left of them. We met a group digging through the mud for their mother, 82 years old, home alone.
0: अहिले समयका खबर यति नै। नमस्कार।
3: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોખા રેડિયો હો
0: ગોખા રેડિયો હો.
3: आज बसेको प्रतिनिधि सभाको बैठकले भोटेकोशी त्रिशुली नदीमा आएको बाढ़ी विपद सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ. बैठकमा सभामुख डोल प्रसाद अरियालले प्रस्तुत गरेको प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो. अरियालले विपदबाट ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन आफन्त र सम्बन्धित राष्ट्रप्रति समवेदना व्यक्त गर्नुभएको छ. सभामुख अरियालले विपदबाट प्रभावित नागरिकको आर्थिक तथा सामाजिक अवस्थाप्रति संवेदनशील हुँदै महिला तथा बाल बालिकाको सुरक्षा संरक्षण र उनीहरूको आवश्यक सेवामा सहज पहुँच व्यवस्था गर्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भएको छ. भोटेकुसी बाढ़ीमा पनि बेपत्ता भएकाहरूको कुशको शव बनाएर अन्त्येष्टि गर्न थालिएको छ. एक सातासम्म शव फेला नपरेपछि आफन्तहरूले कुशको शवबाट अन्तिम संस्कार शुरू गरेका हुन्. पशुपति आर्यघाटमा आज धेरै आफन्तले शव फेला पर्ने सम्भावना नरहेको र जीवित फेला पर्ने आश पनि मरेकोले अन्तिम संस्कार शुरू गरेका हुन्. नेपाल राष्ट्र बैंकले भोटेकोशी बाढ़ीबाट प्रभावित भई बैंकिङ कारोबारका लागि आवश्यक चेक कार्ड मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकलाई सहज रूपमा वित्तीय सेवा दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ. राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थालाई विपद पीड़ित ग्राहकको पहिचान गरी आवश्यक सहयोग गर्न भनेको हो. सूचना अनुसार बैंक तथा वित्तीय संस्थाले आफ्ना अभिलेखमा रहेको ग्राहकको हस्ताक्षर नमूना फोटो तथा अन्य विवरणका आधारमा ग्राहकको पहिचान यकिन गर्न सक्नेछन्. त्यसका आधारमा विषम परिस्थितिमा ग्राहकलाई आवश्यक बैंकिङ तथा वित्तीय सेवा उपलब्ध गराउन सहजीकरण गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ. अर्थ मन्त्रालयले भोटेकोशी त्रिशुली बाढ़ीमा भएको क्षतिपूर्तिका लागि बीमा दावी भुक्तानी प्रक्रियालाई सरल र द्रुत गतिमा बढ़ाउने विषयमा पहल थालिएको जनाएको छ. अर्थमन्त्री सोडी मुवागले सहित मन्त्रालयका उच्च अधिकारीहरू नेपाल बीमा प्राधिकरण बीमा कम्पनीहरू पुनर्बीमा कम्पनी तथा सर्वेयर संघका प्रतिनिधिहरूबीच यस विषयमा छलफल भएको छ. बैठकमा वास्तविक र प्रमाणिक दावीलाई बिना झन्झट तत्काल फरचोट गर्न र जलविद्युत लगायतका ठूला पूर्वाधारको पुननिर्माण कार्य तत्काल शुरू गर्न आवश्यक पेस्की भुक्तानी दिने व्यवस्था गर्ने विषयमा छलफल भएको अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले जानकारी दिनुभयो. विपदको विशेष परिस्थितिलाई ध्यानमा राखी दावी प्रक्रियाका लागि आवश्यक कागजात सम्बन्धी साबिकको कार्यविधिलाई नेपाल बीमा प्राधिकरणले सरल बनाउने बारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ. मन्त्रालयका अनुसार भोटेकोशी क्षेत्रमा करिब 900 मेगावाट क्षमताका जलविद्युत आयोजनाहरूको झन्नै 180 अर्ब रूपियाँ लगानी रहेको र अन्य पूर्वाधार तथा सवारी साधनका क्षेत्रमा समेत ठूलो क्षति भएको प्रारम्भिक आंकलन गरिएको छ. रसुवा बाढ़ी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ. प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै राहत कोषमा अहिलेसम्म

0: त्रिशुली 3 ए सुरुङको मुख खोज्न राति 3 बजेबाट काम नियमित गरिएको छ। सांसद श्रीराम नेउपानेले वर्षाका कारण राति 3 बजेबाट काम सम्भव भएको भन्दै सुरुङको प्रवेश ढोकामा फेरि पनि ठूला ढुङ्गा भेटेका भन्दै फुटाउने प्रयास भइरहेको बताउनु भएको छ। ती ढुङ्गा विस्फोट गराई फुटाएर प्रवेशद्वार खोल्ने काम शुरू गर्न लागेको उहाँको भनाइ छ। बाढीमा परि मृत्यु हुनेको संख्या 1118 पुगेको छ। फेला परेका मध्ये 95 वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ। हालसम्म 869 वटा शव माटो मुनि सुरक्षित राखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। पहिचान नभएको 911 वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। खबर यति नै, नमस्कार।
1: यो BFBS कुल कार्य रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: भोटेको सिबाडीमा पनि बेपत्ता भएकाहरूको कुसको शव बनाएर अन्त्येष्टि गर्न थालिएको छ। एक सातासम्म शव फेला नपरेपछि आफन्तहरूले कुसको शवबाट अन्तिम संस्कार थालेका हुन्। पशुपति आर्यघाटमा आज धेरै आफन्तले शव फेला पर्ने सम्भावना नरहेको र जीवित फेला पर्ने आश पनि मरेकोले अन्तिम संस्कार शुरू गरेका हुन्। आज बसेको प्रतिनिधि सभाको बैठकले भोटेकोशी त्रिशुली नदीमा आएको बाढ़ी विपद सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ। बैठकमा सभामुख डोल प्रसाद अरियालले प्रस्तुत गरेको प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो। अरियालले विपदबाट ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन आफन्त र सम्बन्धित राष्ट्रप्रति समवेदना व्यक्त गर्नुभएको छ। सभामुख अरियालले विपदबाट प्रभावित नागरिकको आर्थिक तथा मनोसामाजिक अवस्थाप्रति संवेदनशील हुँदै महिला तथा बाल बालिकाको सुरक्षा संरक्षण र उनीहरूको आवश्यक सेवामा सहज पहुँच व्यवस्था गर्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भएको छ। कांग्रेसले सुरुङ उद्धार कार्यमा सरकारमाथि गम्भीर प्रश्न उठ्ने निष्कर्ष निकालेको छ।
4: केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले सुरक्षा र प्रशासनिक निकायको भूमिकाप्रति सम्मान प्रकट गर्दै सुरुङभित्र फँसेकाहरूको उद्धारमा सरकारले अदूरदर्शिता र अकर्मण्यता देखाएको ठहर गरेको छ। आफ्नो क्षमता र विज्ञताले भ्याउन नसक्दा तत्कालै संसारको पल्लो कुनाबाट विज्ञ सहयोग लिएर सुरुवाती दुई तीन दिनभित्र फँसेकाहरूको उद्धार गर्नुपर्ने जिम्मेवारीमा सरकार असफल भएको कंग्रेसको आरोप छ। अन्तर्राष्ट्रिय सहयोग लिन ढिलाइ गर्ने र जलविद्युत आयोजनाका प्रवर्धक निर्माण कम्पनीहरूलाई पनि समयमै उद्धारको अनुमति नदिने व्यवहार सच्याएर तुरन्त उद्धारमा जुट्न कंग्रेसको आग्रह छ। प्रतिष्ठानले मनोसामाजिक परामर्शको तयारी शुरू गर्ने निर्णय लिएको छ। मानसिक स्वास्थ्य सचेतना उपसमिति मार्फत स्वयंसेवीहरूको सहभागितामा यो अभियान अघि बढाइनेछ। विपदका कारण काककादेखि 15 वर्षसम्मका कैयौं बालबालिका अभिभावकविहीन बनेका भन्दै तथ्याङ्क संकलनका लागि बाल अधिकार उपसमितिलाई सक्रिय तुल्याउने निर्णय बैठकले गरेको छ।
3: शिक्षा मन्त्रालयले भोटेकोशी बाढी प्रभावित बालबालिकालाई तत्काल विद्यालय बोलाउने योजना रोकेको छ।
5: पहिलो चरणमा प्रभावित बालबालिकालाई पीड़ा भुलाउँदै पुनः सामान्यकरण गर्ने योजना अघि सारेको छ। उनीहरूलाई खेल्ने खेलाउने र पीड़ा भुलाएर मात्रै विद्यालयमा बोलाउने योजना बनाएको छ। सरकारले विद्यालयमा पढ्न जाने वातावरण बनाउनु अघि सम्बन्धित स्थानीय तह, दात्री निकाय र स्वास्थ्य संस्थाको सहयोगमा मनोपरामर्श चिकित्सकद्वारा मनोपरामर्श दिने व्यवस्था गरेको छ। त्यसका लागि शिक्षा विभाग र स्थानीय तहलाई जिम्मेवारी दिएको मन्त्रालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी वीरबहादुर धामीले जानकारी दिनुभयो। उहाँका अनुसार रसुवा, धादिङ र नुवाकोटमा तीनवटा टोली खटाइनेछ। टोलीले दिएको प्रतिवेदनका आधारमा योजना तयार गरिनेछ। शिक्षा विभागका सूचना अधिकारी एवं निर्देशक निम प्रकाश राठौरले स्थानीय निकायको समन्वयमा पहिचान भएका विद्यालय र बालबालिकालाई मनोपरामर्श दिन शुरू गरेको जानकारी दिनुभयो।
3: नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ। आजको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै नेता दाहालले प्रधानमन्त्रीले संसद र राजनीतिक दलहरूलाई बेवास्ता गरेको आरोप लगाउनु भएको हो।
6: आज आउनुभयो, केही ब्रिफिङ उहाँले सुनाउनु भयो, म उहाँलाई यस अर्थमा त धन्यवाद नै भन्न चाहन्छु। तर उहाँले अरूलाई पनि विश्वासमा लिनुपर्छ, अरूका अनुभव पनि महत्वपूर्ण हुन सक्छन् भन्नेतिर उहाँको ध्यान नजानु। संसदलाई विश्वास लिने भनेको खालि प्रतिपक्षका सांसदलाई मात्रै होइन, कार्यशैलीले के देखाउँछ भने आफ्नै दलका सांसदलाई विश्वासमा लिने मेहनत पनि गरेको मैले चाहिँ देख्दिन। उहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो? यस्तो त हुँदैन, प्रधानमन्त्री त हामी सबैको प्रधानमन्त्री हो नि, यो तरिकाले चाहिँ हुँदैन जस्तो लाग्छ। नेतृत्व खोजेको छ देशले, जनताले आश्वासन खोजेको छैन, हरेक ठाउँमा सरकारको उपस्थिति खोजेको छ। पीडित नागरिकले पोस्ट होइन,

बस्तीले निर्णय गरेको छ। पृथ्वी राजमार्गको कृष्ण भीर खण्डमा त्रिशुली नदीले सड़क कटान गरेपछि काठमाडौँ उपत्यका सहित आसपासका जिल्लामा खाना पकाउने एलपी ग्यास आपूर्ति प्रभावित भएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाबाड़ीमा 1114 जनाको शव फेला परेको बताएको छ. प्राधिकरणको हालसम्मको तथ्याङ्क अनुसार सबैभन्दा बढी चितवनमा 348 जनाको शव फेला परेको छ. नवलपरासी पूर्वमा 217, नवलपरासी पश्चिममा 190, नुवाकोटमा 155, गोर्खामा 66, धादिङमा 59, रसुवामा 41 र तनहुमा 38 जनाको शव फेला परेको छ. फेला परेका शवमध्ये हालसम्म 95 जनाको मात्र शनाखत भई आफन्तलाई बुझाइएको छ. भोटेकोसी बाढीमा परि बेपत्ता भएकाहरूको आफन्तले कुसको शव बनाएर अन्त्येष्टि गर्न थालेका छन्. एक सातासम्म शव फेला नपरेपछि आफन्तहरूले कुसको शवबाट अन्तिम संस्कार शुरू गरेका हुन्. अब शव फेला पर्ने सम्भावना नरहेको र जीवित फेला पर्ने आश पनि मरेकोले अन्तिम संस्कार शुरू गरेका हुन्. पशुपति आर्यघाटमा कुसको प्रतिमा बनाएर निशुल्क अन्त्येष्टिको व्यवस्था गरिएको पशुपति विकास कोष अन्तर्गत आर्यघाटमा दाउरा व्यवस्थापनमा खटिएका कर्मचारी बुद्ध तामाङले जानकारी दिनुभएको छ. प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाका जलविद्युत सुरुङमा आएको संकट विश्वका अन्य भागका दुर्घटना भन्दा फरक भएको बताउनु भएको छ. प्रतिनिधि सभामा सांसदहरूसँग प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय समुदायले समेत नभोगेको संकट नेपालले भोगिरहेको बताउनु भएको हो.
4: यो बाढीभित्र पसेर बाढी सहित सँगसँगै हिलो माटोहरूले पुरै कम्प्लिटली पूर्ण रूपमा थुनिएका टनेलहरू हुन्. यस सम्बन्धी काम गर्नलाई एकदमै ठुलो एक्सपर्टिज कुनै देशहरूसँग पनि थिएन, हामीसँग पनि एकदमै तत्कालै गर्न सकिने टेक्नोलोजी अहिलेसम्म कोहीसँग पनि छैन. विभिन्न राष्ट्रहरूमा जति उद्धार भएका थिए त्योभन्दा यो एकदमै बिल्कुलै फरक किसिमको अवस्था हो र त्यसको लागि जुन बेलामा बेला मौसमले साथ दिन्छ, जति बेला त्यो हिलो थोरै सुक्छ, जति बेला त्यहाँनिर अड्डिने ठाउँ हुन्छ र मान्छेहरू पस्न सक्ने त्यसलाई ब्रेक गर्न सक्ने ठाउँहरू हुन्छ त्यो बेला मात्रै गर्न सकिन्छ. र एउटा टनेलमा एकैचोटि 4-5 वटा 20 वटा एक्सकाभेटर किन लाइएन भन्ने जस्तो पनि कुरा आएको थियो. त्यो एउटा टनेलमा एकचोटिमा एउटा दुईवटा भन्दा धेरै एक्सकाभेटरले काम पनि गर्न सक्दैन.
3: सुरुङमा फँसेका श्रमिक निकाल्न साधन स्रोतको अभाव नभएको प्रधानमन्त्रीको दावी छ.
4: त्यसको एउटा सीमा छ, त्यो सीमाभन्दा बाहिर गएर अथवा एकैचोटि बाहिर बाहिरतिर एक्सकाभेटर लगाएर पनि गर्न सकिने थिएन. हामीले चिन्ता लिइरहेको विषय त्यो किन बन्यो भन्दाखेरि हामीलाई धेरै मान्छेहरूलाई चाहिँ हामी घर बस्दाखेरि अथवा वरपर विदुर समय पुगेर हेर्दा पनि त्यही ठाउँको त्यही टनेलकै मुखको अवस्था कस्तो छ थाहा हुँदैन. अनि हामी प्रायः गुगल गर्छौँ, एआईलाई सोध्छौँ, आफ्नो साथीभाइ कोही जियोलोजिस्ट हुनुहुन्छ भने उहाँहरूलाई सोध्छौँ, जियोटेकहरूलाई सोध्छौँ, विभिन्न देशमा काम गरिराख्नुभएका इन्जिनियरहरूलाई सोध्छौँ र त्यो सोधेको आधारमा बुझेको आधारमा नै हामीले प्रक्रिया दिएका छौँ. यसको लागि विभिन्न सोसल मिडिया पत्रिकामा जुन गुनासो आएको छ त्यो हामी पूर्ण रूपमा बुझ्छौँ.
3: काँग्रेसका रसुवा सांसद मोहन आचार्यले त्रिशुली 1, त्रिशुली 3A र बी बाहेकका प्रभावित आयोजनामा सुरुङ उद्धारको काम चलिरहेको बताउनु भएको छ. बाढीपछि रसुवामै राहत र उद्धारमा संलग्न सांसद आचार्य:
5: सुरुङभित्रको उद्धारको बारेमा धेरैले चासो व्यक्त गरिराखेका छन्.
6: गर्नुपर्ने थियो, त्योभन्दा फेरि अगाडि प्रायोरिटाइजहरू गर्दै गर्दा त्यो समस्याहरू आए. तर यो विषयमा सुनिल टनेलको विषयमा त टनेल त हाम्रो रसुवा जिल्लामा 6 वटा टनेल छ, तर 6 वटा अहिले पर्व टनेलको छ. त्यो चाडा बल्ल अहिले चाहिँ अलिअलि चासो दिएर अगाडि बढिएको मात्रै देखाएको छौँ. हामी त अनुमानमा अझ मिसिङहरू चाहिँ बाँच्नु भएको छ भन्ने हाम्रो लागेको छ. हामी त वी हेभ लस्ट आवर लभ वान, हाम्रो मान्छेहरू त अहिले भर्खरै चाहिँ छैन भनेर लाग्ने त हामी त्यो त हुनै भएन नि.
5: कतिवटा सुरुङमा कसरी काम हुँदैछ अहिले?
6: अनि तपाईँको रसुवागढीको सुरुङभित्र त्यो रनिङ अहिले भयो 111 मेगावाटको. त्यहाँभित्र त्यो रन गरिरहेको प्रोजेक्टभित्र त त्यहाँ उहाँहरूको सिस्टम स्टेसन म्यानेजरदेखि सबै कम्प्लिट त्यहाँ टिमभित्र काम गरिरहेको होइन. अब तपाईँको त्यहाँभित्र सुरुङभित्र नै त्यहाँ पावर हाउसदेखि एकदमै सिस्टम छ. त्यसले गर्दा हामी मासतिर गएर बस्नु भएको छ भने हाम्रो एकदम होपफुल छ. जस्तै चिलिमी हाइड्रो पावर पनि त्यसरी नै छ होइन. अब 216 को त काम गरिरहनु भएको भएर काम गरिरहेको ठाउँमा अझ त्यहाँ पनि कन्स्ट्रक्सन अन्डर कन्स्ट्रक्सनमै थियो, कुनै ठाउँमा गएर जोगिनु भएको छ होला भन्ने हाम्रो अनुमान छ. अब

0: बाँकी छ होइन, अब रातहरू चाहिँ खाद्यान्नहरू आइरहेछन्, अब प्रपर ठाउँमा प्रपर खाद्यहरू पुग्ने पनि कुराहरू चाहिँ अझ गर्न बाँकी हुन्छ। अब यहाँको सेक्युरिटी पर्सनलहरूको उहाँहरूको सिस्टमै मिलाउन बाँकी छ कि हजुरको, हिजो जुन स्टाइलले काम गरिरहेको थियो त्यो आफ्नो ठाउँमा भयो होइन, कतिपय जनपद अब त्यहाँ तपाईँको किन राज्य र स्थानीय तहको चाहिँ कोअर्डिनेसनै अझ के अरे सडक सञ्जाल टुट्या भएर तपाईँको कम्युनिकेसन टुट्या भएर त्यो मेन्टेन गर्नै गाह्रो भइरहेको छ।
1: रसुवा बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै राहत कोषमा अहिलेसम्म 7,88,57,000 रूपियाँ जम्मा भएको जानकारी दिनुभयो। उहाँका अनुसार हिजो मात्रै कोषबाट राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई 1 अर्ब रूपियाँ निकासा गरिएको छ। त्यसमध्येबाट 6,75,00,000 रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुका बाढी प्रभावित 15 पालिकामा निकास भइसकेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषले अहिले 6,88,57,217 रूपियाँ मौजदात रहेको छ भने थप 61,41,700 अमेरिकी डलर जम्मा भएको छ। रसुवा बाढी पीड़ितको सम्झनामा बेलायतमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन गरिएको छ। एनआरएनए युकेले प्रिन्सेस गार्डनमा रहेको कसलवीर थापा भीसी मेमोरियलमा कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा सहभागीहरूले मौन धारण दीप प्रज्वलन पुष्प अर्पण गर्दै दिवंगत प्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए। कार्यक्रममा नेपाली समुदायका साथै स्थानीय गैर नेपाली शुभेच्छुकहरूको समेत सहभागिता रहेको थियो। सहभागीहरूले विपद प्रभावितको राहत सहयोग तथा पुनस्थापनाका लागि एकजुट हुन अपील गरेका छन्। कार्यक्रममा एनआरएनए युके आईसीसी सदस्य तथा गोर्खा टास्क फोर्सका संयोजक ओम प्रसाद थापा काउचा लगायतको सहभागिता रहेको थियो। कांग्रेसले सुरुङ उद्धार कार्यमा सरकारमाथि गम्भीर प्रश्न उठ्ने निष्कर्ष निकालेको छ।
2: केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले सुरक्षा र प्रशासनिक निकायको भूमिकाप्रति सम्मान प्रकट गर्दै सुरुङभित्र फँसेकाहरूको उद्धारमा सरकारले अदूरदर्शिता र अकर्मण्यता देखाएको ठहर गरेको छ। आफ्नो क्षमता र विज्ञताले भ्याउन नसक्दा तत्कालै संसारको पल्लो कुनाबाट विज्ञ सहयोग लिएर सुरुवाती 2-3 दिनभित्र फँसेकाहरूको उद्धार गर्नुपर्ने जिम्मेवारीमा सरकार असफल भएको कंग्रेसको आरोप छ। अन्तर्राष्ट्रिय सहयोग लिन ढिलाइ गर्ने र जलविद्युत आयोजनाका प्रवर्धक निर्माण कम्पनीहरूलाई पनि समयमै उद्धारको अनुमति नदिने व्यवहार सच्चाएर तुरन्त उद्धारमा जुट्न कंग्रेसको आग्रह छ। प्रतिष्ठानले मनोसामाजिक परामर्शको तयारी सुरु गर्ने निर्णय लिएको छ। मानसिक स्वास्थ्य सचेतना उपसमिति मार्फत स्वयंसेवीहरूको सहभागितामा यो अभियान अघि बढाइनेछ।
1: अब खबर फटाफट।
3: बाँकेमा एचपीभी खोप अभियान सुरु हुँदै करिब 6,000 किशोरीलाई लक्षित गरी भदौ 30 खोप दिइने। लमजुङको स्मार्ट फिल्म सिटी योजना अलपत्र, 7 वर्ष अघि घोषणा भएको 5,90,00,000,00,000 परियोजना अझै कार्यान्वयनमा गएन। कृष्णभीर समाधानका लागि सुरुङ र बाइपास अध्ययन, पृथ्वी राजमार्ग सञ्चालनका लागि तत्काल अस्थायी संरचना र दीर्घकालीन विकल्प खोजिँदै। चितवनमा किशोरी आमा बन्ने क्रम घटेन, पछिल्लो वर्ष अस्पतालमा प्रसूति गराउने मध्ये 985 जना 20 वर्ष मुनिका। तनहुको ब्यासले पुनः प्रयोगयोग्य फोहोर बेचेर 1 वर्षमा 27,00,000 कमायो। पञ्चकुण्ड हिमतालको अवस्थाबारे अध्ययन आवश्यक, तालको आकार बढेको दावी तर स्थलगत अध्ययन बिना जोखिम निष्कर्ष ननिकाल्न विज्ञको सुझाव। भोजपुरमा वनबाट 9,70,00,000 राजस्व, काठ तथा गैर काष्ठ वन पैदावारबाट ठूलो राजस्व संकलन। सुनको मूल्य 8,800 रूपियाँले घट्यो, छापावाल सुन प्रतितोला 2,97,300 कायम।
1: अमेरिकी सेनाले इरान विरूद्ध पुनः आक्रमण शुरू गरेपछि तेहरानले जोर्डन, कुवेत, इराकमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा भोटे कोशी बाढीका प्रभावितहरूलाई प्रधानमन्त्रीको आश्वासन, विपक्षीहरूद्वारा सरकारको आलोचना।
1: यो सिङ्गो नेपालको छातीमा परेको साझा वज्रपात हो। सरकार हिजो पनि तपाईँहरूसँग थियो, आज पनि छ र भोलि पनि रहनेछ।
2: सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लाग्यो।
0: बाढी प्रभावित क्षेत्रबाट हाम्रा संवाददाता भन्छन्,
3: विपदको दोस्रो दिन हामी यहाँ आउँदाखेरि चाहिँ त्यो ब्यारेक बाहिर धेरै आफन्तहरू केही खबर पाइन्छ कि भन्ने आशमा देखिन्थे। आज चाहिँ लगभग हामी पुग्दा रित्तो थियो, तर त्यहाँ धेरै तस्विरहरू टाँसेको देखियो।
0: र उद्धारमा सुरुदेखि संलग्न एक हेलिकप्टर चालकको अनुभव। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालमा गत बुधबारको विनाशकारी बाढीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या 1100 नाघेको प्रहरीले जनाएको छ। अझै 4000 आसपास संख्यामा मानिसहरू हराइरहेका छन्। जल विद्युत आयोजनाका सुरुङभित्र फँसेका मानिसहरूको उद्धार प्रयास जारी रहेको अधिकारीहरूले बताएका छन्। सरकारले गरिरहेका प्रयासबारे संसदलाई आज जानकारी गराउँदै प्रधानमन्त्री बालेन्द्र शाहले भने,
5: सम्पर्कविहीन हुनुभएका नागरिकको खोजी जारी छ, घाइतेको उपचार जारी रहनेछ। घरबारविहीन हुनुभएकाहरूका लागि तत्कालका लागि अस्थायी र दीर्घकालीन पुनस्थापना सरकारले गर्ने नै छ, कोही कतै छुट्नु हुने छैन।
4: प्रधानमन्त्री बालेन्द्र शाह बाढीमा हराएका केही मानिसका परिवारजनले उनीहरू जीवित नभएको निष्कर्ष निकाल्दै कोषको प्रतिकृति बनाएर दाह संस्कार र काजक्रिया गर्न थालेका छन्। अमेरिकाले तेहरान विरुद्ध हवाई हमला तीव्र पारेको जवाफ स्वरूप मध्यपूर्वमा रहेका अमेरिकी निशानाहरूमाथि आक्रमणको लहर सुरु गरेको इरानले जनाएको छ। कुवेतका अनुसार इरानी ड्रोन एउटा आवासीय कम्प्लेक्समा खस्दा आगो लागेको भए पनि कुनै मानवीय क्षति भएको छैन। बाहरेन सरकारले आफूहरू कहाँ पनि हमला भएको जनाएको छ। जोर्डनमा इरानको हमला घातक रहेको भन्ने दावी अमेरिकी सेनाले अस्वीकार गरेको छ। हर्मुज जलमार्गमा 2 तेल ट्याङ्कर धरापमा पर्दा आगो लागेको इरानी सेनाले जनाएको छ। युरोपेली सङ्घ ईयुकी विदेश नीति प्रमुखले गत महिना जर्मनीको लेप्सिक विमानस्थलमा प्रयास गरिएको ड्रोन हमला राज्यद्वारा प्रायोजित आतंकवादको नमुना भएको बताएकी छन्। जर्मनीले उक्त हमला प्रयास रुसले गरेको बताउँदै आएको छ। युकी विदेश नीति प्रमुख काजा कालासले सो घटनाबारे रुसी राजदूतलाई बोलाइएको बताइन्। ड्रोन हमलाका लागि रुस जिम्मेवार रहेको निष्कर्षमा आफूहरू पुगेको जर्मन सरकारले मङ्गलबार बताएको थियो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोलाई दोषी देखाउन झुटो प्रमाण खडा गरिएको आरोप लगाएका छन्। दक्षिण कोरियाको एक अदालतले गम्भीर अपाङ्गता भएका मानिसहरू बस्ने एउटा केयर होमका पूर्व प्रमुखलाई यौन दुर्व्यवहारको अभियोगमा दोषी ठहर गर्दै 15 जेल सजाय सुनाएको छ। किम नाम गरेका ती व्यक्तिले इन्चोन स्थित केयर होमका 3 महिलामाथि यौन दुर्व्यवहार गरेको ठहर गएको हो। उक्त घटनापछि दक्षिण कोरियाभरि रहेका 1500 बढी त्यस्ता केयर होमहरूको निरीक्षण गरिँदा दुर्व्यवहारका दर्जनौ सन्दिग्ध घटनाहरू भएको पाइएको थियो। र विश्व तापमान वृद्धि नियन्त्रण सम्बन्धी लक्ष्य, बढ्दो तापक्रम वृद्धिको असरलाई मानवताले कसरी न्यूनीकरण गर्न सक्छ भन्नेमा केन्द्रित हुनुपर्ने संयुक्त राष्ट्रसङ्घको एउटा अध्ययन प्रतिवेदनले औँल्याएको छ। सरकारहरूले निर्धारण गरिएको तापक्रमभन्दा बढी हुन नदिनेतर्फ ध्यान दिनुको सट्टा अझ चरम जलवायु परिवर्तनको सामना गर्ने उपायबारे विचार गर्नुपर्नेमा राष्ट्रसङ्घको वातावरण कार्यक्रमले जोड दिएको छ। एकजना जलवायु वैज्ञानिक बिल हेलले उक्त प्रतिवेदनले कदम चाल्न आह्वान गर्नुको सट्टा उदासीन हुन सघाउने जोखिम रहेको टिप्पणी गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईँलाई स्वागत छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूलाई सरकारको अभाव खड्किन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले प्रतिनिधि सभाको आजको बैठकमा बाढी, त्यसको प्रभाव र उद्धार तथा राहतबारे जानकारी दिँदै त्यस्तो बताएका हुन्। तर विपक्षी पार्टीका नेताहरूले सरकारको कडा शब्दमा आलोचना गरेका छन्। प्रस्तुत छ एक रिपोर्ट। आज साँझसम्म बाढीमा परेर ज्यान गुमाएका 1200 धेरै शव फेला परेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। उसका अनुसार 4000 धेरै मानिस अझै पनि सम्पर्कविहीन छन्। प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री बालेनले भने,
1: सम्पर्कविहीन हुनुभएका नागरिकको खोजी जारी छ, घाइतेको उपचार जारी रहनेछ। यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिङ्गो नेपालको छातीमा परेको साझा वज्रपात हो। त्यसैले दृढ सङ्कल्प साहसका साथ यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन र थिएन, हामी लडिरहेका छौँ।
0: अधिकारीहरूका अनुसार करिब 12,000 मानिसको उद्धार गरिएको छ। सयौं मानिसहरू घरवास विहीन भएका छन्। उनीहरूको जिम्मा सरकारले लिने बताउँदै प्रधानमन्त्री बालेनले भने,
1: घरबार विहीन हुनुभएकाहरूका लागि तत्कालका लागि अस्थायी र दीर्घकालीन पुनस्थापना सरकारले गर्ने नै छ, कोही कतै छुट्नु हुने छैन। सरकार हिजो पनि तपाईँहरूसँग थियो, आज पनि छ र भोलि पनि रहनेछ।
0: उनले विश्वव्यापी जलवायु परिवर्तनको मार खेप्नु परेको विषयलाई अन्तर्राष्ट्रिय

0: यसका नेता भीष्मराज आङदिङबे
1: स्थलगत अवलोकन र उद्धारको पर्खाइमा पीडित परिवारका क्रन्दन सुनेपछि आज यो सदनमा भन्न बाध्य भएको छु। सरकार सामाजिक सञ्जालमा अल्झियो, जोखिम समुदायमा समयमा पुग्न सकेन। सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लाग्यो। फिल्डमा भन्दा फेसबुकमा धेरै भयो हल्लामा लाग्यो। महोदय,
0: नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री प्रचण्डले पनि विपदको सुरुमा सरकारको सक्रियता प्रशंसा लायक रहेको उल्लेख गरे, तर अहिले आलोचनाको बिन्दुमा आइपुगेको उनले बताए।
2: जनपरिचालन र उद्धारमा चाहिँ सरकार असफल सिद्ध भयो। सरकारले घमण्ड गर्न हुँदैन, बरु त्यो असफलताबाट शिक्षा लिएर राहत, तत्कालको पुनर्स्थापना र दीर्घकालीन पुनर्निर्माणको क्रममा सरकार गम्भीर बनोस्।
0: नेकपा एमालेका नेता रामबहादुर थापाले पनि प्रधानमन्त्रीको शैली एकाङ्की भएको टिप्पणी गर्दै त्यसमा परिवर्तन गरिनुपर्ने धारणा व्यक्त गरेका छन्।
3: प्रधानमन्त्रीज्यूले आफ्नो एकाङ्गी शासन शैलीमा गुणात्मक परिवर्तन गर्नुपर्दछ। संसदप्रति पूर्णत उत्तरदायी हुनुपर्दछ र संसदलाई सरकारको योजनाबारे निरन्तर जानकारी गराउनु पर्दछ।
0: आलोचनाका बीच पनि विपक्षी पार्टीका नेताहरूले विपदको बेला सरकारलाई सधैँ सहयोग गर्न आफूहरू तयार रहेको वचन समेत दिएका छन्। अबलागो बाढी प्रभावित जिल्ला नुवाकोट, जहाँबाट पछिल्लो अवस्थाबारे जानकारी दिँदैछन् हाम्रा संवाददाता फणिन्द्र दहाल।
4: हामी अपरान्ह 4 बजे नुवाकोटमा रहेको बटारमा आउँदा एकदमै ठुलो पानी परिरहेको, सेनाको र निजी क्षेत्रको केही हेलिकप्टरहरू थोरै संख्यामा थिए, तर खासै उडानहरू भइरहेका थिएनन्। विपदको दोस्रो दिन हामी यहाँ आउँदाखेरि चाहिँ त्यो ब्यारेक बाहिर धेरै आफन्तहरू केही खबर पाइन्छ कि भन्ने आशमा देखिन्थे। आज चाहिँ लगभग हामी पुग्दा पानी परेर पनि हुन सक्छ, रित्तो थियो, तर त्यहाँ धेरैजना आफन्तहरूको फोन नम्बरहरू, तस्विरहरू पीडितहरूको राखेको र अनि आफन्तहरूको फोन नम्बर राखेर चाहिँ सानो फोटो पम्पलेटहरू, पर्चाहरू त्यहाँ टाँसेको देखियो।
0: अनि फणेन्द्रजी, त्यो क्षेत्रमा जुन जलविद्युत आयोजनाहरू छन् र त्यहाँ कैयौँ मानिसहरू फँसेको भन्ने विवरणहरू थियो, उनीहरूको उद्धारको निम्ति के प्रयास भएको देखियो आज?
4: अधिकारीहरूले अहिले पनि सबै ठाउँमा सुरुङहरूमा काम भइरहेछ, एक्सकाभेटरहरू पुर्याइएको, जेनेरेटर पुर्याइएको, त्यहाँ हावा प्रवाह गर्ने कोसिसहरू भइरहेको भनेका छन्, तर कुनै पनि ब्रेक थ्रु चाहिँ भइसकेको छैन भन्ने उनीहरूको भनाइ छ। हामी आएको केही बेरमै चिलिमे हाइड्रो पावरमा भएका केही प्राविधिक जनशक्ति जसले त्यहाँ सुरुङमा फँसेका मान्छेहरूलाई उद्धार गर्न प्रयास गरिरहेका थिए, उनीहरू फर्केको दृश्य हामीले देख्न पायौँ। खास गरी लेदो माटो जुन भीषण बाढीसँगै आयो गत हप्ता, त्यसको कारण चाहिँ धेरै नै अप्ठ्यारो भइरहेछ खोज तथा उद्धार कार्यमा, अनि मौसम पनि चुनौतीपूर्ण छ, बेला बेलामा पानी परिरहन्छ, भूगोल पनि यो एरियाको चुनौतीपूर्ण हो भन्ने खालको कुरो उनीहरूको छ।
0: उनी थिए अहिले नुवाकोटमा रहेका हाम्रा संवाददाता फणिन्द्र दहाल। विपदको यस समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरू राहत, उद्धार र खोजीमा सक्रिय छन्। त्यसमा विगतका विपदहरूमा जस्तै राष्ट्रसङ्घीय निकायहरू पनि क्रियाशील देखिन्छन्। त्यसैमध्ये एक हो विश्व खाद्य कार्यक्रम WFP। बाढी प्रभावित क्षेत्रमा अहिले देखा परेको सहयोगको आवश्यकताबारे WFP नेपालका प्रमुख रियाज लोधी भन्छन्, त्यहाँ विभिन्न खालका आवश्यकताहरू छन्। स्वास्थ्य सहायता, मनोसामाजिक परामर्श, आश्रय र खानेकुराको खाँचो छ। ती आवश्यकता पूरा गर्ने प्रयास सरकारले गरिरहेको छ, किनकि यसमा सरकारको अगुवाई छ र WFP सहित राष्ट्रसङ्घीय निकायहरूले सरकारको उक्त प्रयासमा सहयोग गरिरहेका छन्। उनी एक दशक अघिको भूकम्पका बेला मानवीय सहायता परिचालनको निम्ति नेपालमा खटिएका थिए। साथी सञ्जय ढकालले उस बेला र अहिलेको अवस्थाको तुलनात्मक जटिलताबारे जिज्ञासा राख्दा WFP का नेपाल प्रमुख लोधीले उद्धार, राहत र पहुँचको दृष्टिले उस बेलाको तुलनामा यो विपद धेरै नै जटिल रहेको बताए। भुइँचालोमा घरहरू भत्किएका थिए, परिवारहरू त्यसमा फँसेका थिए, उद्धारकर्ताहरूलाई खोजी गर्ने ठाउँ थाहा थियो। अहिले बाढीले मानिसका घर, बजार र गाउँ बस्ती बगाएर लगेको छ, त्यसमाथि पहुँच सीमित हुँदा उद्धार कार्य निकै कठिन छ। करिब 40 किलोमिटर बाटो बगेको छ अनि कैयौँ पुलहरू बगे, ती छैनन्। त्यसैले कैयौँ ठाउँमा हेलिकप्टर सेवा मात्र विकल्प छ, जुन निकै महँगो हुन्छ। उनी थिए विश्व खाद्य कार्यक्रम WFP का नेपाल प्रमुख रियाज लोधी। तपाईँ BBC नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हामीले विपदसँग सम्बन्धित विभिन्न सामग्री सहितको लाइभ पेज पनि सञ्चालन गरिरहेका छौँ। तपाईँ हाम्रो वेबसाइट bbcnepali.com का साथै हाम्रो फेसबुक पेज, युट्युब र इन्स्टाग्राममा पनि विभिन्न सामग्री पढ्न, सुन्न र हेर्न सक्नुहुन्छ। अन्तिम विषय, सरकारले सम्पूर्ण शक्ति लगाएको भनिरहेको र विपक्षीले आलोचना गरिरहेको खोज, उद्धार र राहतमा सुरुदेखि संलग्न थिए हेलिकप्टरका क्याप्टेन विवेक खड्का। साथी कमल परियारले यस क्रममा उनले सङ्गालेको अनुभव सुनाइदिन आग्रह गरेका थिए।
5: विभिन्न परिवारबाट हामीले व्हाट्सएपमा चाहिँ फोटो पठाइदिएर हाम्रो मान्छे खोजिदिनु न।

0: हुन्छ होइन, धेरैजनाको धेरै कथाहरू छ, कसैको छोराछोरी छैन, कसैको बुवा छैन, कसैको आफ्नो दाजुभाइ छैन, कसैको साथीभाइ छैन होइन, तर त्यो इलाकामा अब लासहरू देख्दाखेरि ब्याक अफ द माइन्ड चाहिँ त्यो परिवारहरूको चिचाट होइन, त्यो परिवारहरूको चाहिँ त्यो रोदन माइन्डमा खेलिरहेको हुन्छ, साथसाथै अगाडि त्यो लासहरू देख्दाखेरि कतै उहाँहरूले चाहिँ खोजिदिनु भनेको मान्छे यही पो हो कि भन्ने जस्तो पनि मनमा भइरहेको हुन्छ, त्यसले गर्दाखेरि चाहिँ एकदम दुःख लाग्छ। आफ्नो हातमा नभएको कुरामा त अब हामीले के गर्न पनि सक्दैनौँ, तर गर्न सक्ने कुराहरूमा चाहिँ हामीले हेल्प गर्ने कुरामा हामीले चाहिँ काहीँ पनि कम्प्रोमाइज चाहिँ गरेको छैन।
1: तपाईँ त्यो क्षेत्रमा पहिलेदेखि पनि अब धेरै ठाउँमा ओभरअल गर्नु भएको छ होइन, विगतमा अब त्यो प्राकृतिक रूपमा पनि एकदमै राम्रो देखिने ठाउँहरूमध्ये पनि त्यो क्षेत्र जानेर अहिले एकदम डरलाग्दो भ्यू देखिन्छ होइन, पहिला ती ठाउँ कस्तो थियो देखिन्थ्यो र अहिले कस्तो देखिन्छ
0: पहिला त अब ग्रिनेरी होइन, खोला तल बगिरहेको कलकलाहरू त्यो साउन्डहरू सुनेर चाहिँ त्यही एरियामा सुतेको, माथिबाट हेर्दाखेरि चाहिँ सबै त्यो बजारहरू दायाँ बायाँ देखिएको, बाटोघाटोमा चाहिँ गाडीहरू गुडिरहेको, हरियाली भएको, माथि रसगढीको बेल्टहरूमा टिमुरी एरियामा चाहिँ इभीको गाडीहरू टन्नै ओरदोरो गरेका, कार्गोका त्यो ठुल्ठुला ट्रकहरू ओरदोरो गरेका, अहिले चाहिँ केही पनि छैन, पुरै होल एरिया नै स्वाइप आउट भएको छ, घरहरू केही पनि बाँकी छैन, माथि माथिको घरहरू के बाँकी छ होइन, बाटोघाटोहरू त लगभग थोरै ठाउँहरूमा अलिअलि देखिन्छ, न त सबै ध्वस्त भएको छ होइन, बोर्डर एरियामा जहाँ ठुल्ठुलो भवनहरू थिए चाइना साइडमा नेपाल साइडमा टिमुरे र घट्टे खोलाको एरियामा अलिअलि गाडीहरू भित्तातिर देखिन्छ, जुन चाहिँ पल्टिएका कुचिएका ठोकिएका यस्तो नजारा भए केही पनि छैन, त्यसले गर्दा पुरानो सिचुएसन र अहिले सिचुएसनमा त अहिले त एकदम खाली लाग्दो नै छ।
1: यसपालि चाहिँ अहिले त एकैचोटि धेरै हेलिकप्टरहरू अपरेसनमा थियो है, जहाँबाट तपाईँहरू उड्नु पर्थ्यो, त्यो चाहिँ एकदमै न्यारो नै छ नि त होइन, त्यो कसरी म्यानेजमेन्ट गर्नुभयो, गाह्रो के थियो एक्ज्याक्टली?
0: फ्लाइङमा जहिले पनि के भन्छ भने जमिन छोडेदेखि जमिन ल्यान्ड नहुन्जेलसम्म त जहिले पनि संवेदनशील टाइम हुन्छ, सेफली गर्नुपर्ने हुन्छ होइन, त्यहाँमाथि पनि अहिलेको सिचुएसनमा 5-6 आर्मीको हेलिकप्टर 8-10 चाहिँ सिभिलियन हेलिकप्टर एकै ठाउँमा एउटै भ्यालीमा कहिलेकाहीँ त एउटै डेस्टिनेसनमा पनि उड्नुपर्ने स्थिति आउँछ, त्यसले गर्दाखेरि च्यालेन्जेसहरू त पाइलटहरूमा थियो नै, तर डिसिप्लिन मेन्टेन गरेर रेडियो फ्रिक्वेन्सीमा एकअर्कामा बोलेर ट्राफिक सेपरेसनहरू आफै गर्थ्यौँ हामीले, ल्यान्डिङ स्पट एउटै पर्यो र दुई तिनवटा ट्राफिक छ भने बिचमा होल्ड गरेर कुरेर बस्नुपर्ने स्थिति पनि थियो, अलिक च्यालेन्ज भनेको चाहिँ मनसुन पिरियड भएको भएर अलिकति साँझ पख र कहिलेकाहीँ दिउँसो चाहिँ अब रेनहरू आउने, सर्च एन्ड रेस्क्यु गर्न माथितिर गएको छ, फर्किने बेलामा एकदम हेभी रेनमा पऱ्यो, त्यस्तो खालको सिचुएसनमा चाहिँ अलिकति मौसमको चाहिँ च्यालेन्जहरू थियो, कहिलेकाहीँ अब पाइलटहरू डेस्टिनेसन पुग्दा नपुग्दै पनि डाइभर्ट गरेर आउनुपर्ने स्थिति नै आयो, त्यो बाहेक अर्को च्यालेन्ज चाहिँ त्यो विभिन्न इलाकाहरूमा चाहिँ बगाएको माटोको थुप्रोहरूमा ल्यान्ड गर्नुपर्ने स्थिति पनि थियो, अहिले इभन त्यो टिमुरे घट्टे खोला र त्यो माथिको त्यो गढी इलाकामा कहीँ ल्यान्ड गर्नु पर्यो भने त्यो माटोको उभाइ केही पनि देखिँदैन।
2: उनी थिए खोज उद्धार र राहतमा सुरुदेखि संलग्न हेलिकप्टरका क्याप्टन विवेक खड्का, हाम्रा साथी कमल परियारसँग कुरा गर्दै। हवस् त, यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार। Details of all our services are at bbcworldservice.com.

0: सैन्य समुदायमा
1: बिलाइन भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउबा समूहले 15 महाधिवेशन मक्सिरमा गर्ने प्रस्ताव गरेको छ। चुनदेवीमा भएको बैठकमा मक्सिर 21 देखि 23 गतिसम्म महाधिवेशन गर्ने प्रस्ताव भएको हो। बैठकमा असोज 15 गते ओडा 20 गते पालिका 23 गते प्रदेश निर्वाचन एवं प्रतिनिधि सभाको निर्वाचन क्षेत्र कात्तिक 15 गते जिल्ला र मक्सिर 4 गते प्रदेश अधिवेशन गर्ने प्रस्ताव गरेको हो। नेपाल राष्ट्र बैंकले भोटेको सिबारीबाट प्रभावित भई बैंकिङ कारोबारका लागि आवश्यक चेक कार्ड मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकलाई सहज सेवा दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थालाई विपद पीड़ित ग्राहकको पहिचान गरी आवश्यक सहयोग गर्न भनेको हो। सूचना अनुसार बैंक तथा वित्तीय संस्थाले आफ्ना अभिलेखमा रहेको ग्राहकको हस्ताक्षर नमूना फोटो तथा अन्य विवरणका आधारमा ग्राहकको पहिचान यकिन गर्न सक्नेछन्। त्यसका आधारमा विषम परिस्थितिमा ग्राहकलाई आवश्यक बैंकिङ तथा वित्तीय सेवा उपलब्ध गराउन सहजीकरण गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ। अर्थ मन्त्रालयले भोटेकोशी त्रिशुली बाढीमा भएको क्षतिपूर्तिका लागि बीमा दावी भुक्तानी प्रक्रिया सरल र छिटो बनाउने विषयमा पहल थालिएको जनाएको छ। अर्थमन्त्री सोडी मुवागले सहित मन्त्रालयका उच्च अधिकारीहरू नेपाल बीमा प्राधिकरण बीमा कम्पनीहरू पुनर्बीमा कम्पनी तथा सर्वेयर संघका प्रतिनिधिहरूबीच यस विषयमा छलफल भएको छ। बैठकमा वास्तविक र प्रमाणिक दावीलाई बिना झन्झट तत्काल फरचोट गर्न र जलविद्युत लगायतका ठूला पूर्वाधारको पुननिर्माण कार्य तत्काल शुरू गर्न आवश्यक पेस्की भुक्तानी दिने व्यवस्था गर्ने विषयमा छलफल भएको अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले जानकारी दिनुभयो। विपदको विशेष परिस्थितिलाई ध्यानमा राखी दावी प्रक्रियाका लागि आवश्यक कागजात सम्बन्धी साबिकको कार्यविधिलाई नेपाल बीमा प्राधिकरणले सरल बनाउने बारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार भोटेकोशी क्षेत्रमा करिब 900 मेगावाट क्षमताका जलविद्युत आयोजनाहरूको झन्डै 180 अर्ब रूपियाँ लगानी रहेको र अन्य पूर्वाधार तथा सवारी साधनका क्षेत्रमा समेत ठूलो क्षति भएको प्रारम्भिक आंकलन गरिएको छ। भोटेकोशीमा आएको बाढ़ीका कारण नारायणीमा पानीको बहाव बढ्दा चितौन राष्ट्रिय निकुञ्जका वन्यजन्तु प्रभावित बनेका छन्। बाढ़ीले जलचर र थलचर प्राणीहरूको वासस्थानमा असर परेको छ। चितौनबाट अनिल ढकालको रिपोर्ट।
4: बाढ़ीले चितौन राष्ट्रिय निकुञ्जको पर्यावरण खलबलिएपछि वन्यजन्तु प्रभावित बनेका छन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा भन्नुहुन्छ, टापु क्षेत्रमा असर देखिएको छ।
5: तल्लो तटीय क्षेत्र चितवन पनि भएको र चितवनमै राष्ट्रिय निकुञ्ज प्लस नवपरासी संयुक्त रहेको हुनाले यसले केही मात्रामा चाहिँ असर त पुर्याउने नै भयो। नारायणी नदीको चाहिँ विभिन्न चाहिँ भङ्गालोले विभिन्न टापुहरू पनि बनाएको छ। ती टापुहरू पनि वन्यजन्तुको चाहिँ राम्रो वासस्थान पनि हो। त्यो भएको हुनाले ती क्षेत्रहरूमा चाहिँ चरचरको क्षेत्रहरूमा चाहिँ पक्कै पनि असर गरेको छ र त्यहाँ चाहिँ खानेपानीको स्रोतहरूमा पनि असर गरेको छ।
4: पानीमा आश्रित दुर्लभ जलचर घडियाल गोई मगर गोई रैथाने माछा डल्फिनका प्राकृतिक जीवन चक्र र प्राकृतिक वातावरणलाई प्रत्यक्ष असर गरेको छ। बाढीले नदीको पारिस्थितिकीय चक्र आहारा र वासस्थान नष्ट गरेको छ। यसबाट संरक्षण कर्मी पनि चिन्तित छन्। संरक्षण कर्मी अपिल घिमिरे,
6: बाढीको तीव्र बहावले चाहिँ नदीको पिँधमा रहेको लेउ सूक्ष्म जीवहरू र साना किराहरू बढाएर लैजान्छ र जसले गर्दा जलचरहरूको लागि आहाराको चरम सङ्कट हुन्छ। यसरी बुझ्दा हामीले के देख्यौँ भने बाढीले जलीय जीवहरूको जीवन चक्र नदीको पारिस्थितिकीय चक्र र आहारा वासस्थान सबै नष्ट गर्छ।
4: यसले महामारी नफैलियोस् भन्नेमा नदीले बगाएर ल्याएको फोहोरले वन्यजन्तुमा असर पर्न नदिन निकुञ्ज प्रशासन चनाको भएको निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत अविनाश थापा मगरले बताउनुभयो।
7: त्यसले एउटा कुनै महामारीको रूपमा कुनै एपिडेमिक रूपमा पनि कुनै डिजिज ल्याउला भन्ने एउटा चाहिँ हुनसक्छ भने वन्यजन्तु अस्वस्थ होइन चाहिँ भइसकेपछि त्यसले चाहिँ वातावरणीयमा पनि एउटा इकोसिस्टममा पनि खलल पुग्ने देखिन्छ। त्यो हुनाले हामीले चाहिँ निकुञ्ज क्षेत्रमा
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: यो BFBS
1: गोरखा रेडियो हो
2: सैन्य समुदायमा
1: बिलाइन भरि
2: अन एयर
1: एपमा
2: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले BFBS
1: यो BFBS गोरखा रेडियो हो
2: गोरखा

0: नेपाल राष्ट्र बैंकले भोटे कोशीबाड़ीबाट प्रभावित भए बैंकिङ कारोबारका लागि आवश्यक चेक कार्ड मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकलाई सहज सेवा दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।
1: राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थालाई विपद पीड़ित ग्राहकको पहिचान गरी आवश्यक सहयोग गर्न भनेको हो। सूचना अनुसार बैंक तथा वित्तीय संस्थाले आफ्ना अभिलेखमा रहेको ग्राहकको हस्ताक्षर नमूना फोटो तथा अन्य विवरणका आधारमा ग्राहकको पहिचान यकिन गर्न सक्नेछन्। त्यसका आधारमा विषम परिस्थितिमा ग्राहकलाई आवश्यक बैंकिङ तथा वित्तीय सेवा उपलब्ध गराउन सहजीकरण गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ।
0: भोटेकोशीबाड़ीमा परि बेपत्ता भएकाहरूको कुशको शव बनाएर अन्त्येष्टि गर्न थालिएको छ। एक सातासम्म शव फेला नपरेपछि आफन्तले कुशको शवबाट अन्तिम संस्कार शुरू गरेका हुन्। पशुपति आर्यघाटमा आज धेरै आफन्तले शव फेला पर्ने सम्भावना नरहेको र जीवित फेला पर्ने आश पनि मरिसकेकाले अन्तिम संस्कार शुरू गरेको बताएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकले भोटेकोशी त्रिशुली नदीमा आएको बाढ़ी विपद सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ। बैठकमा सभामुख टोल प्रसाद अर्यालले प्रस्तुत गरेको प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो। अर्यालले विपदबाट ज्यान गुमाउने स्वदेशी र विदेशी नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन आफन्त र सम्बन्धित राष्ट्रप्रति समवेदना व्यक्त गर्नुभएको हो। सभामुख अर्यालले विपदबाट प्रभावित नागरिकको आर्थिक तथा मनोसामाजिक अवस्थाप्रति संवेदनशील हुँदै महिला तथा बालबालिकाको सुरक्षा संरक्षण र उनीहरूको आवश्यक सेवामा सहज पहुँच व्यवस्था गर्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भएको छ। अर्थ मन्त्रालयले भोटेकोशी त्रिशुली बाढ़ीमा भएको क्षतिपूर्तिका लागि बीमा दावी भुक्तानी प्रक्रिया सरल र छिटो बनाउने विषयमा पहल थालिएको जनाएको छ।
1: अर्थमन्त्री सोडी मुवागले सहित मन्त्रालयका उच्च अधिकारीहरू नेपाल बीमा प्राधिकरण बीमा कम्पनीहरू पुनर्बीमा कम्पनी तथा सर्वेयर संघका प्रतिनिधिहरूबीच यस विषयमा छलफल भएको छ। बैठकमा वास्तविक र प्रमाणिक दावीलाई बिना झन्झट तत्काल फरचोट गर्न र जलविद्युत लगायतका ठूला पूर्वाधारको पुननिर्माण कार्य तत्काल शुरू गर्न आवश्यक पेस्की भुक्तानी दिने व्यवस्था गर्ने विषयमा छलफल भएको अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले जानकारी दिनुभयो। विपदको विशेष परिस्थितिलाई ध्यानमा राखी दावी प्रक्रियाका लागि आवश्यक कागजात सम्बन्धी साबिकको कार्यविधिलाई नेपाल बीमा प्राधिकरणले सरल बनाउने बारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार भोटेकोशी क्षेत्रमा करिब 900 मेगावाट क्षमताका जलविद्युत आयोजनाहरूको झण्डै 180 अर्ब रूपियाँ लगानी रहेको र अन्य पूर्वाधार तथा सवारी साधनका क्षेत्रमा समेत ठूलो क्षति भएको प्रारम्भिक आंकलन गरिएको छ।
0: रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङभित्र फँसेको आशंका गरिएका मानिससम्म पुग्न उद्धार टोलीले आज नयाँ बाटो खोलेको छ। यसअघि सुरुङको मुख्य बाटोबाट भित्र जाने प्रयास गरिएको थियो, तर सुरुङभित्र ढुङ्गा माटो र लेदो भरिएपछि उद्धार टोली करिब 100 मिटर भित्र पुगेपछि अगाडि बढ़न सकेको थिएन। त्यसपछि प्राविधिक टोलीले अर्को बाटोबाट सुरुङभित्र पुग्ने योजना बनाएको थियो। आज हाइड्रो मेकानिकल इन्जिनियर सहित 7-8 जनाको टोली आयोजनाको खाली पेन्स्टक पाइप भित्र पसेर करिब 150 मिटर माथिसम्म पुगेको हो। त्यहाँ पाइपमा मेसिन प्रयोग गरेर मानिस छिर्न सक्ने प्रवेशद्वार बनाइएको आयोजनाका महाप्रबन्धक विजयमणि भट्टराईले जानकारी दिनुभएको छ। अब खबर फटाफट।
2: बाँकेमा एचपीभी खोप अभियान शुरू हुँदै करिब 6,000 किशोरीलाई लक्षित गरी भदौ 30 देखि खोप दिइने। लमजुङको स्मार्ट फिल्म सिटी योजना अलपत्र, 7 वर्ष अघि घोषणा भएको 5 अर्ब 90 करोड़को परियोजना अझै कार्यान्वयनमा गएन। कृष्णभीर समाधानका लागि सुरुङ र बाइपास अध्ययन, पृथ्वी राजमार्ग सञ्चालनका लागि तत्काल अस्थायी संरचना र दीर्घकालीन विकल्प खोजिँदै। चितवनमा किशोरी आमा बन्ने क्रम घटेन, पछिल्लो वर्ष अस्पतालमा प्रसूति गराउने मध्ये 985 जना 20 वर्ष मुनिका। तनहुको ब्यासले पुनः प्रयोग योग्य फोहोर बेचेर 1 वर्षमा 27 लाख कमायो। पञ्चकुण्ड हिमतालको अवस्थाबारे अध्ययन आवश्यक, तालको आकार बढेको दावी, तर स्थलगत अध्ययन बिना जोखिम निष्कर्ष ननिकाल्न विज्ञको सुझाव। भोजपुरमा वनबाट 9 करोड़ 70 लाख राजस्व, काठ तथा गैर काष्ठ वन पैदावारबाट ठूलो राजस्व संकलन। सुनको मूल्य 8,800 रूपियाँले घट्यो, छापावाल सुन प्रतितोला 2,97,300 कायम।
0: अहिलेसम्मका खबर यति नै, नमस्कार।
3: यो PFB।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: भोटेको नदीमा बगेर भारत पुगेका 9 जनाको शव भारतीय सुरक्षा निकायले नेपाललाई हस्तान्तरण गरेको छ। भारतको उत्तर प्रदेश स्थित कुशीनगर जिल्लाका खड्डा र पडरौना थाना क्षेत्रमा फेला परेका शव सुनौली नाका हुँदै नेपाल ल्याई रोपन्देहीको बेलहिया इलाका प्रहरी कार्यालयमा बुझाइएको हो। भारतीय प्रहरीले मंगलबार साँझ 5 र आज दिउँसो 4 शव नेपाल ल्याएको हो। नेपाल ल्याइएका शवमा 1 बालिकासहित 4 महिला र 5 पुरूषका छन्। बेलियामा आवश्यक प्रक्रिया पूरा गरेपछि शवलाई बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ। रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङभित्र फँसेको आशंका गरिएका मानिससम्म पुग्न उद्धार टोलीले आज नयाँ बाटो खोलेको छ। यसअघि सुरुङको मुख्य बाटोबाट भित्र जाने प्रयास गरिएको थियो, तर सुरुङभित्र ढुङ्गा माटो र लेदो भरिएपछि उद्धार टोली करिब 100 मिटर भित्र पुगेपछि अघि बढ़न सकेको थिएन। त्यसपछि प्राविधिक टोलीले अर्को बाटोबाट सुरुङभित्र पुग्ने योजना बनाएको थियो। आज हाइड्रो मेकानिकल इन्जिनियर सहितको टोली आयोजनाको खाली पेन्स्टक पाइप भित्र पसेर करिब 150 मिटर माथिसम्म पुगेको हो। त्यहाँ पाइपमा मेसिन प्रयोग गरी मानिस छिर्न सक्ने प्रवेशद्वार बनाइएको आयोजनाका महाप्रबन्धक विजयमणि भट्टराईले जानकारी दिनुभएको छ। यो प्रवेशद्वारबाट अब उद्धार टोली सुरुङभित्र प्रवेश गर्न सक्नेछ। भोलि बिहान मौसम र सुरक्षाको अवस्था हेरेर टोली सुरुङभित्र प्रवेश गर्ने तयारी छ। 20 मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा कार्यरत 25 जना सम्पर्कविहीन छन्। उनीहरू सुरुङभित्र फँसेको हुन सक्ने आशंकामा खोजी भइरहेको हो। रसुवा बाढ़ी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै राहत कोषमा अहिलेसम्म 7,88,57,000 बढ़ी रकम जम्मा भएको जानकारी दिनुभएको छ। उहाँका अनुसार हिजो मात्रै कोषबाट राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई 1 अर्ब रूपियाँ निकासा गरिएको छ। यो मध्येबाट 6,75,00,000 रसुवा नुवाकोट धादिङ गोर्खा र तनहुँका बाढ़ी प्रभावित 15 पालिकामा निकासा गरिएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अहिले 6,88,57,000 रूपियाँ मौजदात छ भने थप 61,41,700 अमेरिकी डलर जम्मा भएको छ। भोटेकोसी त्रिशुली बाढ़ी पीड़ितको सम्झनामा एनआरएनए युके र ग्रेटर रसमोर नेपाली कम्युनिटीले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका छन्। बेलायतको अल्डरसटको प्रिन्सेस गार्डेन्समा भीसी कुलबेर थापा मेमोरियलमा श्रद्धाञ्जली दीप प्रज्वलन र मौन धारण कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा बेलायती सांसद एलेक्स बेकरले पठाउनु भएको सन्देश अल्डरसट रसमोर बरो काउन्सिल वेलिङटन वार्डका काउन्सिलर उत्तर बहादुर गुरूङले वाचन गरेर सुनाउनु भएको थियो। सांसद बेकरले आफ्नो पत्र मार्फत विपदमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भोटेकोसी बाढ़ीबाट प्रभावित परिवार तथा समुदायप्रति समवेदना प्रकट गर्नुभएको छ। कार्यक्रममा क्वीन्स ओन गोर्खा लजिस्टिक रेजिमेन्ट क्यूओजीलाल आरका गोर्खा मेजर विवेक जङ शाह, विभिन्न संघ संस्थाका प्रतिनिधि, रसमोर बरो काउन्सिलका उपमेयर जीवनारायण बेलबासे, हेम्सा बरो काउन्सिलका काउन्सिलरहरू, सांसद इन्दिरा राणा, ग्रेटर रसमोर नेपाली कम्युनिटीकी चेयर लेडी लीला सेलिङ माभु लगायत अल्डरसट फानबरामा बस्ने नेपाली समुदायका व्यक्तिहरूको उपस्थिति थियो। ग्रेटर रसमोर नेपाली कम्युनिटीले भोटेकोसी बाढ़ी पीड़ितका लागि सहयोग रकम संकलन पनि थालेको छ। नेपाली कांग्रेसले सुरुङ उद्धार कार्यमा सरकारमाथि गम्भीर प्रश्न उठ्ने निष्कर्ष निकालेको छ।
4: केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले सुरक्षा र प्रशासनिक निकायको भूमिकाप्रति सम्मान प्रकट गर्दै सुरुङभित्र फँसेकाहरूको उद्धारमा सरकारले अदूरदर्शिता र अक्रमण्यता देखाएको ठहर गरेको छ। आफ्नो क्षमता र विज्ञताले भ्याउन नसक्दा तत्कालै संसारको पल्लो कुनाबाट विज्ञ सहयोग लिएर सुरुवाती 2-3 दिनभित्र फँसेकाहरूको उद्धार गर्नुपर्ने जिम्मेवारीमा सरकार असफल भएको कंग्रेसको आरोप छ। अन्तर्राष्ट्रिय सहयोग लिन ढिलाइ गर्ने र जलविद्युत आयोजनाका प्रवर्धक निर्माण कम्पनीहरूलाई पनि समयमै उद्धारको अनुमति नदिने व्यवहार सच्चाएर तुरन्त उद्धारमा जुट्न कंग्रेसको आग्रह छ। प्रतिष्ठानले मनोसामाजिक परामर्शको तयारी सुरु गर्ने निर्णय लिएको छ। मानसिक स्वास्थ्य सचेतना उपसमिति मार्फत स्वयंसेवीहरूको सहभागितामा यो अभियान अघि बढाइनेछ। विपदका कारण काककादेखि 15 वर्षसम्मका कैयौं बालबालिका अभिभावक विहीन बनेका भन्दै तथ्याङ्क संकलनका लागि बाल अधिकार उपसमितिलाई सक्रिय तुल्याउने निर्णय बैठकले गरेको छ।
3: रसुवाको भोटेकोसी नदीको बाढीमा परि मृत्यु भएका 1204 जनाको शव विभिन्न जिल्लामा फेला परेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा 115, नुवाकोटमा 155, धादिङमा 60, गोर्खामा 69, तनहुँमा 38, चितवनमा 348, नवलपरासी पूर्वमा 217 र नवलपरासी पश्चिममा 202 वटा शव फेला परेका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाका जलविद्युत सुरुङमा आएको संकट विश्वका अन्य भागका दुर्घटनाभन्दा फरक भएको बताउनु भएको छ। प्रतिनिधि सभामा सांसदहरूसँग प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय समुदायले समेत नभोगेको संकट नेपालले भोगिरहेको बताउनु भएको हो।
4: यो बाढीभित्र पसेर बाढीसहित सँगसँगै हिलो माटोहरूले पुरै कम्प्लिटली पूर्ण रूपमा थुनिएका टनेलहरू हुन्। यस सम्बन्धी काम गर्नलाई एकदमै ठुलो एक्सपर्टिज कुनै देशहरूसँग पनि थिएन, हामीसँग पनि एकदमै तत्कालै गर्न सकिने टेक्नोलोजी अहिलेसम्म कोहीसँग पनि छैन। विभिन्न राष्ट्रहरूमा जति उद्धार भएका थिए त्योभन्दा यो एकदमै बिल्कुलै फरक किसिमको अवस्था हो र त्यसको लागि जुन बेलामा बेला मौसमले साथ दिन्छ, जति बेला त्यो हिलो थोरै सुक्छ, जति बेला त्यहाँनिर अड्डिने ठाउँ हुन्छ र मान्छेहरू पस्न सक्ने त्यसलाई ब्रेक गर्न सक्ने ठाउँहरू हुन्छ त्यो बेला मात्रै गर्न सकिन्छ। र एउटा टनेलमा एकैचोटि 4-5 वटा 20 वटा एक्सकाभेटर किन लाइएन भन्ने यस्तो पनि कुरा आएको थियो। त्यो एउटा टनेलमा एकचोटिमा एउटा दुईवटा भन्दा धेरै एक्सकाभेटरले काम पनि गर्न सक्दैन।
3: प्रधानमन्त्री शाहका अनुसार सुरुङमा फँसेका श्रमिक निकाल्नका लागि साधन स्रोतको अभाव पनि छैन।
4: त्यसको एउटा सीमा छ, त्यो सीमाभन्दा बाहिर गएर अथवा एकैचोटि बाहिर बाहिरतिर एक्सकाभेटर लगाएर पनि गर्न सकिने थिएन। हामीले चिन्ता लिइरहेको विषय त्यो किन बन्यो भन्दाखेरि हामीलाई धेरै मान्छेहरूलाई चाहिँ हामी घर बस्दाखेरि अथवा वरपर विदुर समय पुगेर हेर्दा पनि त्यही ठाउँको त्यही टनेलकै मुखको अवस्था कस्तो छ थाहा हुँदैन। अनि हामी प्रायः गुगल गर्छौँ, एआईलाई सोध्छौँ, आफ्नो साथीभाइ कोही जियोलोजिस्ट हुनुहुन्छ भने उहाँहरूलाई सोध्छौँ, जियोटेकहरूलाई सोध्छौँ, विभिन्न देशमा काम गरिराख्नुभएका इन्जिनियरहरूलाई सोध्छौँ र त्यो सोधेको आधारमा बुझेको आधारमा नै हामीले प्रक्रिया दिएका छौँ। यसको लागि विभिन्न सोसल मित्र पत्रिकामा जुन गुनासो आएको छ त्यो हामी पूर्ण रूपमा बुझ्छौँ।
3: भोटेकोसी बाढीका कारण नारायणीमा पानीको बहाव बढ्दा चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तु प्रभावित बनेका छन्। बाढीले जलचर र थलचर प्राणीको वासस्थानमा असर परेको छ। चितवनबाट अनिल ढकालको रिपोर्ट।
5: बाढीले चितवन राष्ट्रिय निकुञ्जको पर्यावरण खलबलिएपछि वन्यजन्तु प्रभावित बनेका छन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा भन्नुहुन्छ, टापु क्षेत्रमा असर देखिएको छ।
6: पनि भएको र चितवनमै राष्ट्रिय निकुञ्ज प्लस चाहिँ नवपरासी संयुक्त रहेको हुनाले यसले केही मात्रामा चाहिँ असर त पुर्याउने नै भयो। नारायणी नदीको चाहिँ विभिन्न चाहिँ भङ्गालोले विभिन्न टापुहरू पनि बनाएको छ। ती टापुहरू पनि वन्यजन्तुको चाहिँ राम्रो वासस्थान पनि हुन् त्यो भएको हुनाले ती क्षेत्रहरूमा चाहिँ चरचरको क्षेत्रहरूमा चाहिँ पक्कै पनि असर परेको छ र त्यहाँ चाहिँ खानेपानीको स्रोतहरूमा पनि असर गरेको छ।
5: पानीमा आश्रित दुर्लभ जलचर घडियाल गोई, मगर गोई, रैथाने माछा, डल्फिनका प्राकृतिक जीवन चक्र र प्राकृतिक वातावरणलाई प्रत्यक्ष असर गरेको छ। बाढीले नदीको पारिस्थितिकीय चक्र, आहारा र वासस्थान नष्ट गरेको छ। यसबाट संरक्षण कर्मी पनि चिन्तित छन्। संरक्षण कर्मी अपिल घिमिरे,
7: बाढीको तीव्र बहावले चाहिँ नदीको पिँधमा रहेको लेउ, सूक्ष्म जीवहरू र साना किराहरू बढाएर लैजान्छ र जसले गर्दा जलचरहरूको लागि आहाराको चरम सङ्कट हुन्छ। यसरी बुझ्दा हामीले के देख्यौँ भने बाढीले जलीय जीवहरूको जीवन चक्र, नदीको पारिस्थितिकीय चक्र र आहारा वासस्थान सबै नष्ट गर्छ।
5: यसले महामारी नफैलियोस् भन्नेमा नदीले बगाएर ल्याएको फोहोरले वन्यजन्तुमा असर पर्न नदिन निकुञ्ज प्रशासन चनाको भएको निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत अविनाश थापा मगरले बताउनु भयो।
8: त्यसले एउटा कुनै महामारीको रूपमा, कुनै एपिडेमिक रूपमा पनि कुनै डिजिज ल्याउला भन्ने एउटा चाहिँ हुनसक्छ भने वन्यजन्तु अस्वस्थ होइन चाहिँ भइसकेपछि त्यसले चाहिँ वातावरणीयमा पनि एउटा इकोसिस्टममा पनि खलल पुग्ने देखिन्छ। त्यो हुनाले हामीले चाहिँ निकुञ्ज क्षेत्रमा जुन नारायणी बगेर गइरहेको छ त्यहाँ चाहिँ विशेष निगरानी गरिरहेका छौँ। अब सब व्यवस्था यो सब जुन बगाएर ल्याएको छ सबहरू पनि व्यवस्थापन गर्ने कार्य नेपाली सेनाले पनि यसमा चाहिँ सहयोग गरिराखेको छ र हाम्रो निकुञ्जभित्रमा भित्र चाहिँ हामीले निरन्तर हामीले हात्ती हाम्रा चाहिँ कर्मचारीहरू प्रयोग गरेर त्यसमा चाहिँ हामीले सहकार्य गर्दै आएका छौँ।
5: नदी तटीय क्षेत्रमा वातावरणीय असर नहोस् भन्नका लागि निकुञ्जले निगरानी बढाएको छ।
3: अहिलेसम्मका खबर यति नै, नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पोटिकोसी बाढीमा परि ज्यान गुमाउनेको संख्या 1200 नाघेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गएको साँझ 6 बजेसम्म बाढीमा परि ज्यान गुमाउनेको संख्या 1204 पुगेको जनाएको हो। विभिन्न मानव अंग सहित 1204 शव फेला परेको प्राधिकरणको भनाइ छ। रसुवामा टिमुरीबाट ल्याइएसँगै 115 शव फेला परेका छन्। नुवाकोटमा 155, तनहुमा 38, नवलपरासी पूर्वमा 217, धादिङमा 60, नवलपरासी पश्चिममा 202, गोर्खामा 69 र चितवनमा 348 शव फेला परेका हुन्। फेला परेर सोमबारसम्म पनि पहिचान हुन नसकेका शव जमिन मुनि राखिएको छ। अहिलेसम्म 95 शव मात्रै आफन्तले बुझेका छन्। प्रहरीका अनुसार 500 बढी शव जमिनमा पुरिसकिएको छ। अहिले रहेका शव पनि केही दिन पहिचानका लागि राखिने र पहिचान हुन नसके डीएनएका लागि प्रक्रिया पूरा गरेर जमिनमा पुरिनेछ। बाढीमा परि 4216 जना बेपत्ता रहेको प्राधिकरणको तथ्याङ्क छ। पोटिकोसी बाढीमा परि बेपत्ता भएकाहरूको कुशको शव बनाएर अन्त्येष्टि गर्न थालिएको छ। एक सातासम्म शव फेला नपरेपछि आफन्तले कुशको शवबाट अन्तिम संस्कार शुरू गरेका हुन्। पशुपतिको आर्यघाटमा हिजो धेरै आफन्तले शव फेला पर्ने सम्भावना नरहेको र जीवित फेला पर्ने आश पनि मरेकाले अन्तिम संस्कार शुरू गरेको बताएका छन्। नेपाल प्रहरीले भोटेकोसी बाढीमा परि मृत्यु भएका प्रहरी कर्मचारीको परिवारलाई प्रति व्यक्ति 10,00,000 रूपियाँ सहयोग गर्ने भएको छ। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको अध्यक्षतामा बसेको नीति निर्माण समितिको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 40 करोड समेत दिने निर्णय गरेको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्ले जानकारी दिनुभएको छ। बैठकले बाढीपछि सम्पर्कविहीन प्रहरीको खोजी गर्न सम्बन्धित परिवारको समन्वयमा विशेषज्ञ सहितको टोली परिचालन गर्ने निर्णय गरेको छ। भोटेकोसी बाढीमा परि 25 जना प्रहरी अझै बेपत्ता छन्। दिवंगत प्रहरीले कल्याण कोषबाट लिएको विशेष सापटी ऋण रकम मिनाहा गर्ने र उनीहरूको परिवारबाट एकजनालाई सिपमूलक तालिम दिने पनि बैठकको निर्णय छ। दिवंगत प्रहरीका सन्ततिलाई पाएक पर्ने प्रहरी आवासीय विद्यालयमा आधारभूत तहसम्म र नेपाल प्रहरी आवासीय विद्यालय साँगा काभ्रेमा उच्च शिक्षा निशुल्क प्रदान गर्ने समितिको निर्णय छ। बैठकले बाढ़ी प्रभावित क्षेत्रका इलाका प्रहरी कार्यालय टिमुरे, अस्थायी प्रहरी पोस्ट मैलुङ, प्रहरी चौकी रसुवागढ़ी, स्याफ्रुबेसी र बेत्रावतीमा कार्यरत व्यक्तिगत सामग्री क्षति भएका प्रहरीलाई राहत स्वरूप 50,000 रूपियाँ दिने निर्णय गरेको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै नेता दाहालले प्रधानमन्त्रीले सांसद र राजनैतिक दलहरूलाई व्यवस्था गरेको आरोप लगाउनु भयो।
4: आज आउनुभयो, केही ब्रिफिङ उहाँले सुनाउनु भयो, म उहाँलाई यस अर्थमा त धन्यवाद नै भन्न चाहन्छु। तर उहाँले अरूलाई पनि विश्वासमा लिनुपर्छ, अरूका अनुभव पनि महत्वपूर्ण हुन सक्छन् भन्नेतिर उहाँको ध्यान नजानु। संसदलाई विश्वास लिने भनेको खालि प्रतिपक्षका सांसदलाई मात्रै होइन, कार्यशैलीले के देखाउँछ भने आफ्नै दलका सांसदलाई विश्वासमा लिने मेहनत पनि गरेको मैले चाहिँ देख्दिन। उहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो? यस्तो त हुँदैन, प्रधानमन्त्री त हामी सबैको प्रधानमन्त्री हो नि, यो तरिकाले चाहिँ हुँदैन जस्तो लाग्छ। नेतृत्व खोजेको छ देशले, जनताले आश्वासन खोजेको छैन, हरेक ठाउँमा सरकारको उपस्थिति खोजेको छ, पीडित नागरिकले पोस्ट होइन संकटमा राज्य देखियोस्।
3: नेपाल राष्ट्र ब्याङ्कले भोटेकोसी बाढीबाट प्रभावित भए ब्याङ्किङ कारोबारका लागि आवश्यक चेक कार्ड मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकलाई सहज सेवा दिन ब्याङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।
5: राष्ट्र ब्याङ्कको ब्याङ्क तथा वित्तीय संस्था नियमन विभागले ब्याङ्क तथा वित्तीय संस्थालाई विपद पीड़ित ग्राहकको पहिचान गरी आवश्यक सहयोग गर्न भनेको हो। सूचना अनुसार ब्याङ्क तथा वित्तीय संस्थाले आफ्ना अभिलेखमा रहेको ग्राहकको हस्ताक्षर नमूना फोटो तथा अन्य विवरणका आधारमा ग्राहकको पहिचान एक गर्न सक्नेछन्। त्यसका आधारमा विषम परिस्थितिमा ग्राहकलाई आवश्यक ब्याङ्किङ तथा वित्तीय सेवा उपलब्ध गराउन सहजीकरण गर्न राष्ट्र ब्याङ्कले निर्देशन दिएको छ।
3: जिल्ला प्रशासन कार्यालय पर्साले भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन शुरू गरेको छ। कार्यालयले खाद्यान्न लत्ता कपडा लगायत सामग्री संकलन शुरू गरेको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभएको छ। यसका लागि पर्सामा राहत संकलन केन्द्र स्थापना गरिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: काङ्ग्रेसका रसुवा सांसद मोहन आचार्यले त्रिशुली एक त्रिशुली थ्री ए र बी बाहेकका प्रभावित आयोजनामा सुरुङ उद्धारको काम चलिरहेको बताउनु भएको छ। बाढीपछि रसुवामै राहत र उद्धारमा संलग्न सांसद आचार्य
4: सुरुङभित्रको उद्धारको बारेमा धेरैले चासो व्यक्त गरिराखेका छन्।
5: तर यो विषयमा सुनिल टनेलको विषयमा त टनेल त हाम्रो रसुवा जिल्लामा छवटा टनेल छ, तर छवटा हेर्दा पर्व टनेलको छ, त्यो चाँडा बल्ल अहिले चाहिँ अलिअलि चासो दिएर अगाडि बढिएको मात्र देखाएको छ। हामीले त अनुमानमा अझ मिसिङहरू चाहिँ बाँच बनाउनु भएको छ भन्ने हाम्रो लागेको छ। हामी त वी हेभ लस्ट आवर लभ हुन्छ वान, हाम्रो मान्छेहरू त अहिले भर्खरै चाहिँ छैन भनेर लाग्ने त हामी त्यो त हुनै भएन नि।
4: कतिवटा सुरुङमा कसरी काम हुँदैछ अहिले?
5: अनि तपाईँको रसुवागढीको सुरुङभित्र त्यो रनिङ हाइट भर 111 मेगावाटको, त्यहाँभित्र त्यो रन गरिरहेको प्रोजेक्टभित्र त त्यहाँ उहाँहरूको सिस्टम स्टेसन म्यानेजरदेखि सबै कम्प्लिट त्यहाँ टिम काम गरिरहेको होइन। अब तपाईँको त्यहाँभित्र सुरुङभित्र नै त्यहाँ पावर हाउसदेखि एकदमै सिस्टम छ, त्यसले गर्दा हामी मासतिर गएर बस्नु भएको छ भने हाम्रो एकदम होपफुल छ। जस्तै चिलिमी हाइड्रो पावर पनि त्यसरी नै छ होइन, अब 216 त काम गरिरहनु भएको भएर काम गरिरहेको ठाउँमा अझ त्यहाँ पनि कन्स्ट्रक्सन अन्डर कन्स्ट्रक्सनमै थियो, कुनै ठाउँमा गएर जोगिनु भएको छ होला भन्ने हाम्रो अनुमान छ। अब लाङदाङ भोटेकोसीको त तपाईँको अलमोस्ट त्यहाँ चाहिँ गइसकेको छ होइन, त्यहाँ चाहिँ लाङदाङ भोटेकोसीको चाहिँ आफ्नो ठाउँमा रह्यो। अब मेन अरू हाइड्रो पावरहरूको चाहिँ हामी छन् भने आशावादीमा छौँ कि त्यसरी 3A र 3B त यता हामी यताबाट एक्सिस सजिलो हो, उहाँले त्यसमा अहिले लागिरहनु भएको छ होइन, गर्ने हुनुहुन्छ। उतातिर मासिकतिर त एकदमै भएको थिएन, बल्ल हिजोबाट अब अलिअलि बढी सुरु भएको छ, अब आजबाट म्यान पावर थप बढ्दै बढ्दै गइरहेको अवस्था।
4: अनि खाद्यान्नको अब मजदातको अवस्था कति समयलाई पुग्छ, त्यसपछि समस्या हुन्छ भन्ने छ?
5: होइन, अब त्यो विषय चाहिँ कस्तो छ भन्नुहुन्छ भने अहिले चाहिँ कतिपय ठाउँहरूमा अझ बाँकी छ होइन, अब राहतहरू चाहिँ खाद्यान्नहरू आइरहेछन्, प्रपर ठाउँमा प्रपर खाद्यहरू पुग्नु पर्ने कुराहरू चाहिँ अझ गर्न बाँकी हुन्छ। अब यहाँको सेक्युरिटी पर्सनलहरूको उहाँहरूको सिस्टमै मिलाउन बाँकी छ कि हजुरको, हिजो जुन स्टाइलले काम गरिरहेको थियो त्यो आफ्नो ठाउँमा भयो होइन, कतिपय जनपद अब त्यहाँ तपाईँ किन राज्य र स्थानीय तहको चाहिँ कोर्डिनेसनै अझ के अरे सडक सञ्जाल टुट्या भएर तपाईँको कम्युनिकेसन टुट्या भएर त्यो मेन्टेन गर्नै गाह्रो भइरहेको छ।
3: विपदका बेला सरकारको भूमिका नियन्त्रणमुखी हुन नहुनेमा सांसदहरूले जोड़ दिएका छन्। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा सांसद अर्जुन कार्कीले पञ्चायत कालदेखिको परम्परा अहिले पनि नफिरिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ।
6: उहाँहरूले यो साझेदारको रूपमा खेल्ने भूमिका खेल्न सक्नु पर्यो, सरकार सधैँ कन्ट्रोल गर्ने, सधैँ गभर्न गर्ने, सबै आई एम द राइट एन्ड पर्सन अथवा इन्टिटी भनेर जाँदाखेरि के हुन्छ भनेदेखि त्यहाँ जुन एउटा चाहिँ सिनर्जेटिक इम्प्याक्ट हाम्रो कलेक्टिभ वर्कको आउँथ्यो त्यो आउन सक्दैन।
3: नेकपाका प्रमेश हमालले दुर्घटनाको 8 दिनसम्म पनि सरकारको सम्भावित प्राथमिकता सम्झाउनु भएको छ।
7: मुख्य कुरो अहिले रेस्क्युकै हो, यति बेलासम्म अझै पनि थुप्रै व्यक्तिहरू हराइरहनु भएको छ र कतिपय चाहिँ नि व्यवसायीहरूले पनि भन्नुभएको छ यो हाइड्रो पावरको टनेलभित्र फेरि थुनिनु भएको छ, उहाँहरूको निष्कासन हुन सकेको छैन भन्ने कुरो छ। त्यसमा अत्यन्त तीव्रतापूर्वक त्यसको चाहिँ खोजी गरियोस्।
3: बैठकमा पर्यटन मन्त्री खड्गराज पौडेल गणेशले रसुवा बाढीले पर्यटन क्षेत्रमा परेको अनुमान गर्नुभएको छ।
8: विभिन्न होटलहरू, होटल व्यवसायीहरू, गाइडहरू, पोर्टरहरू होइन, जनधनको क्षति त आफ्नो ठाउँमा छ, यो सबैलाई मूल्याङ्कन गर्दाखेरि र त्यसले पार्ने इस्टिमेटेड फ्युचर लसलाई पनि हामीले त्यसमा क्यालकुलेट गरेका छौँ। त्यो सबै गर्दा हरियाली 50 अरबभन्दा बढीको क्षति भएको हामीले अनुमान गरेका छौँ।
3: लुम्बिनीका मुख्यमन्त्री सहित अधिकारीहरूले नारायणी नदीमा आएका शव व्यवस्थापन स्थलको निरीक्षण गरेका छन्। नवलपरासी पुगेका लुम्बिनीका मुख्यमन्त्री चेत नारायण आचार्यले बगेर आएका शव व्यवस्थापन र फोरेन्सिक जाँचमा सघाउनु कर्तव्य हो भन्नुभएको छ।
9: जस्तै बाहिरबाट आएका डर साबुकले पनि दुःख पाउनु हुँदैन, खान बस्नुको निम्ति पाउनुको पनि राम्रो व्यवस्थापन गर्नु जरुरी हुन्छ, किनकि दिउँसोभरि बिचरा त्यसरी उहाँहरू खटिरहनु भएको छ, लागिरहनु भएको छ। बेलुका अनि पछि गएर उहाँहरूको राम्रोसित हामीले व्यवस्थापन गरेर राख्न सकेनौँ भने स्वाभाविक रूपमा हामीले हाम्रो जिम्मेवारी पुरा।
3: अहिलेसम्मका खबर यति नै, नमस्कार।
1: यो BFBS कुल कार्यक्रम रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: रसुवाबाडी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै राहत कोषमा अहिलेसम्म 7,88,57,000 बढ़ी रूपियाँ जम्मा भएको जानकारी दिनुभयो। उहाँका अनुसार अस्ति मात्रै कोषबाट राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई 1 अर्ब रूपियाँ निकासा भएको छ। यो मध्ये 6,75,00,000 रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँका बाढ़ी प्रभावित 15 पालिकामा निकासा भएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अहिले 6,88,57,000 रूपियाँ मौजदात छ। थप 61,41,700 अमेरिकी डलर जम्मा भएको छ। नुवाकोटका विद्यालयहरू अनिश्चितकालका लागि बन्द भएका छन्। भुटीकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण प्रभावित भएका विदुर नगरपालिका सहित किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द छन् भने बेलकोटगढ़ी र तारकेश्वरको पनि शैक्षिक संस्था सञ्चालन अनिश्चित भएको छ। बाढ़ीका कारण विद्यार्थी, शिक्षक र अभिभावक हराइरहेका, विद्यालयको संरचना सड़क र पुलमा पुगेको क्षतिले आवत जावत गर्न कठिन रहेकाले तत्काल विद्यालय सञ्चालनको तयारी नभएको विदुर नगरपालिकाले जनाएको छ। बाढ़ीका कारण अहिलेसम्म कति विद्यार्थी र शिक्षक हराइरहेका छन् भन्ने यकिन तथ्याङ्क छैन। धादिङको कृष्णभीरमा सड़क अवरूद्ध भएपछि वैकल्पिक मार्गमा सवारी चाप बढ़ेको छ। पृथ्वी राजमार्ग अवरूद्ध भएपछि काठमाडौँ आउजाउ गर्ने सवारी साधन मकवानपुरका वैकल्पिक सड़कमा केन्द्रित हुँदा पछिल्ला दिनमा यी मार्गमा सवारी चाप बढ़ेको हो। सामान्य अवस्थामा करिब 3 घण्टा लाग्ने हेटौँडा काठमाडौँ यात्रामा अहिले 5 घण्टासम्म लाग्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिनुभएको छ। उहाँका अनुसार हेटौँडा काठमाडौँ जोड्ने वैकल्पिक सड़क साँगुरो भएका कारण सवारी चाप अनुसार विभिन्न ठाउँमा केही समय रोकेर समूहमा सवारी सञ्चालनको व्यवस्था मिलाइएको छ। एम्बुलेन्स लगायत अत्यावश्यक सवारी साधनलाई भने प्राथमिकता दिएर गन्तव्यतर्फ पठाउने गरिएको छ। 14 सिटसम्मका साना यात्रुभाग सवारी साधन हेटौँडाबाट भीमफेदी, कुलेखानी, सिस्नेरी, दक्षिणकाली हुँदै काठमाडौँतर्फ आइरहेका छन्। काठमाडौँबाट हेटौँडातर्फ जाने साना सवारी साधनलाई फर्पिङ, फाखेल, कुलेखानी, भीमफेदी मार्गबाट सञ्चालन गरिएको प्रहरी निरीक्षक विष्टले बताउनुभयो। यसैबीच काठमाडौँ उपत्यकामा खाद्यान्न लगायत अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन 12 चक्कासम्मका मालवाहक सवारी साधनलाई मकवानपुरको भैंसेबाट त्रिभुवन राजपथ हुँदै काठमाडौँतर्फ आउने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले जानकारी दिनुभएको छ। काठमाडौँबाट हेटौँडातर्फ जाने मालवाहक सवारीलाई भने ललितपुरको एकान्त कुना, छम्पी, टीका भैरव हुँदै कान्ति लोकपथबाट र मालवाहक सवारी साधन एकतर्फी रूपमा सञ्चालनको व्यवस्था मिलाइएको छ। दुवै मार्गमा ग्यास बुलेट सञ्चालन गर्न भने नदिने उहाँले बताउनुभयो। ग्यास भरिएका सिलिण्डर बोकेका ट्रकलाई त्रिभुवन राजपथबाट सञ्चालनको व्यवस्था मिलाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले विपदका बेला नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा रासुवाका तर्फबाट भनाइराख्दै उहाँले रसुवाको भोटेको सी बाढ़ी पीड़ित परिवारले महसुस गर्ने गरी नागरिकको जीवन रक्षाको काम गरिरहेको बताउनुभयो।
4: संकटको समयमा नेतृत्वको भूमिका स्वयं सबै काम गर्न दौड़िने मात्र होइन, सही ठाउँमा सही निर्णय र व्यक्तिलाई परिचालन गर्ने आवश्यक निर्णय तत्काल गर्ने, अवरोध हटाउने र सम्पूर्ण संयन्त्रलाई एउटै उद्देश्य नागरिकको जीवन रक्षामा केन्द्रित गराउने हो। त्यसैले यस्ता विपत्तिमा नेतृत्वको आफ्नो जिम्मेवारीको स्थान नछोडी कमान, कोअर्डिनेसन, कम्युनिकेसनको श्रृङ्खला बलियो बनाइराख्नुपर्छ। मैदानमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, प्राविधिक कर्मचारी र स्वयंसेवकले हाम्रो पछाडि निर्णय लिन सक्ने राज्य नेतृत्व दृढतापूर्वक उभिएको छ भन्ने अनुभूति गर्न पाउनुपर्छ। जिम्मेवार नेतृत्वको उपस्थिति आफैमा उद्धार कर्मीका लागि साहस, निकायहरूका लागि निर्देशन र नागरिकका लागि भरोसा हो। त्यसैले सङ्कटका बेला पदमा रहनु मात्र नेतृत्व होइन, आफ्नो प्राथमिक जिम्मेवारी पहिचान गरी त्यसैमा अडिग रहँदै प्रत्येक निकाय अझ जिम्मेवार र परिणाममुखी ढङ्गले परिचालन गर्न सक्नु पनि वास्तविक नेतृत्वको परीक्षा हो। ज्यानको जोखिम मोलेर काम गरिरहेका छन्। उद्धारको जटिलता बढेपछि छिमेकी राष्ट्र लगायत देशका विशेषज्ञ टोलीसँग सहकार्य गरिएको छ। विशेषतः जलविद्युत आयोजनाका सुरुङभित्र सम्भावित रूपमा फँसेका सयौं श्रमिकसम्म पुग्न नेपाली सेना तथा अन्तर्राष्ट्रिय टनल रेस्क्यू विशेषज्ञहरू संयुक्त रूपमा परिचालित भइरहेका छन्।
3: नेपाली काङ्ग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: अर्थ मन्त्रालयले भोटेको सित्रिसुली बाढीमा भएको क्षतिको क्षतिपूर्तिका लागि बीमा दावी भुक्तानी प्रक्रिया सरल र छिटो बनाउने विषयमा पहल थालिएको जनाएको छ।
4: अर्थमन्त्री सोडी मुवागले सहित मन्त्रालयका उच्च अधिकारीहरू नेपाल बीमा प्राधिकरण बीमा कम्पनीहरू पुनर्बीमा कम्पनी तथा सर्वेयर संघका प्रतिनिधिहरूबीच यस विषयमा छलफल भएको छ। बैठकमा वास्तविक र प्रमाणिक दावीलाई बिना झन्झट तत्काल फर्चोट गर्न र जलविद्युत लगायतका ठूला पूर्वाधारको पुननिर्माण कार्य तत्काल शुरू गर्न आवश्यक पेस्की भुक्तानी दिने व्यवस्था गर्ने विषयमा छलफल भएको अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले जानकारी दिनुभयो। विपदको विशेष परिस्थितिलाई ध्यानमा राखी दावी प्रक्रियाका लागि आवश्यक कागजात सम्बन्धी साबिकको कार्यविधिलाई नेपाल बीमा प्राधिकरणले सरल बनाउने बारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार भोटे कोशी क्षेत्रमा करिब 900 मेगावाट क्षमताका जलविद्युत आयोजनाहरूको झन्डै 180 अर्ब रूपियाँ लगानी रहेको र अन्य पूर्वाधार तथा सवारी साधनका क्षेत्रमा समेत ठूलो क्षति भएको प्रारम्भिक आंकलन गरिएको छ।
3: नेपाल प्रहरीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 40 करोड़ रूपियाँ जम्मा गर्ने निर्णय गरेको छ। भोटेको सित्रिसुली बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई 10 लाख रूपियाँ सहयोग गर्ने पनि निर्णय भएको छ। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको अध्यक्षतामा प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकले प्रहरी कर्मचारीबाट राहत स्वरूप संकलित रकमबाट सहयोग गर्ने निर्णय गरेको प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले जानकारी दिनुभएको छ। बैठकले बाढीपछि सम्पर्कविहीन प्रहरीको खोजीका लागि सम्बन्धित परिवारको समन्वयमा विशेषज्ञ सहितको टोली परिचालन गर्ने निर्णय गरेको छ। भोटेकोशी बाढीमा परि 25 जना प्रहरी अझै बेपत्ता छन्। दिवंगत प्रहरीले कल्याण कोषबाट लिएको विशेष सापटी ऋण रकम मिनाहा गर्ने र उनीहरूको परिवारबाट एकजनालाई सिपमूलक तालिम दिने पनि बैठकको निर्णय छ। दिवंगत प्रहरीका सन्ततिलाई पाएक पर्ने प्रहरी आवासीय विद्यालयमा आधारभूत तहसम्म र नेपाल प्रहरी आवासीय विद्यालय साँगा काभ्रेमा उच्च शिक्षा निशुल्क प्रदान गर्ने समितिको निर्णय छ। बैठकले बाढ़ी प्रभावित क्षेत्रका इलाका प्रहरी कार्यालय ठिमुरे अस्थायी प्रहरी पोस्ट मैलुङ प्रहरी चौकी रसुवागढ़ी स्याफ्रुबेसी र बेत्रावतीमा कार्यरत व्यक्तिगत सामग्री क्षति भएका प्रहरीलाई राहत स्वरूप 50,000 रूपियाँ दिने निर्णय गरेको छ। भोटेकोशी त्रिशुली बाढ़ी पीड़ितको सम्झनामा एनआरएनए यूके र ग्रेटर रसमोर नेपाली कम्युनिटीले श्रद्धांजलि कार्यक्रम आयोजना गरेका छन्। बेलायतको अल्डरसटको प्रिन्सेस गार्डेन्समा बीसी कुलवीर थापा मेमोरियलमा मौन धारण दीप प्रज्वलनसँगै श्रद्धांजलि कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा बेलायती सांसद एलेक्स बेकरले पठाउनु भएको सन्देश अल्डरसटको रसमर बर काउन्सिल वेलिङटन वार्डका काउन्सिलर उत्तर बहादुर गुरूङले वाचन गरेर सुनाउनु भएको थियो। सांसद बेकरले पत्र मार्फत विपदमा ज्यान गुमाएकाहरूप्रति श्रद्धांजलि व्यक्त गर्दै भोटेकोशी बाढ़ीबाट प्रभावित परिवार तथा समुदायप्रति समवेदना प्रकट गर्नुभएको छ। कार्यक्रममा क्वीन्स औन गोर्खा लजिस्टिक रेजिमेन्ट क्यूओजीएलआरका गोर्खा मेजर विवेक जङ शाह विभिन्न संघ संस्थाका प्रतिनिधि रसमोर बर काउन्सिलका उपमेयर जीव नारायण बेलवासे हेमसा बर काउन्सिलका काउन्सिलरहरू सांसद इन्दिरा राणा ग्रेटर रसमोर नेपाली कम्युनिटी युकेकी अध्यक्ष लीला सेलिङ माबो गोर्खा सैनिक परिवार लगायत अल्डरसट फानबरामा बस्ने नेपाली समुदायको उपस्थिति थियो। ग्रेटर रसमोर नेपाली कम्युनिटीले भोटेकोशी त्रिशुली बाढ़ी पीड़ितका लागि सहयोग रकम संकलन पनि शुरू गरेको छ। नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ। सभापति गगन थापाले भदौ 20 गते दिउँसो 1 बजेका लागि बैठक बोलाउनु भएको हो। बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई बोलाइएको छ। बैठकका एजेण्डाहरू भोटेकोशी बाढी विपद र पार्टीको 15 महाधिवेशन सम्बन्धी रहेको नेपाली कांग्रेसले जनाएको छ। कांग्रेसले आउँदो असोज 16-19 गतेसम्म 15 महाधिवेशन गर्ने तयारी गरेको छ। निवर्तमान सभापति शेरबहादुर देउबा पक्षले भने छुट्टै महाधिवेशन गर्ने तयारी गरेको छ। गोर्खापत्र दैनिकका पूर्व महाप्रबन्धक वसन्त प्रकाश उपाध्यायको निधन भएको छ। पर्साको वीरगंज चार गहवा माई मन्दिर अगाडिको चौतारोमा उहाँ हिजो अचेत अवस्थामा भेटिनु भएको थियो। तनहुँको भानु एक भन्सार पुलका 55 वर्षीय उपाध्यायलाई अचेत अवस्थामा देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खबर पाउने बित्तिकै प्रहरीले उपाध्यायलाई उपचारका लागि नारायणी अस्पताल वीरगंज पुर्याएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो। अस्पताल पुर्याउँदा चिकित्सकले उपाध्यायको निधन भइसकेको बताएका थिए। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: भारतीय सुरक्षा निकायले भोटेको सिबाडीमा बगेर भारत पुगेका 9 जनाको शव नेपाललाई हस्तान्तरण गरेको छ। भारत उत्तर प्रदेशको कुशीनगर जिल्लाका खड्डा र पडरौना थाना क्षेत्रमा फेला परेका शव सुनौली नाका हुँदै नेपाल ल्याएर रूपन्देहीको बेलहिया इलाका प्रहरी कार्यालयमा बुझाइएको हो। भारतीय प्रहरीले अस्ति पाँच र हिजो चार शव नेपाल ल्याएको हो। एक बालिका सहित 4 महिला र 5 पुरूषको शव नेपाल ल्याइएको हो। भोटेको सिबाडीमा परि ज्यान गुमाउनेको संख्या 1200 नागेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गएको साँझ 6 बजेसम्म बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 1204 पुगेको जनाएको हो। विभिन्न मानव अंग सहित 1204 शव फेला परेको प्राधिकरणको भनाइ छ। भोटेकोशी त्रिशुली बाढ़ी पीड़ितको सम्झनामा एनआरएनए युके र ग्रेटर रसमोर नेपाली कम्युनिटीले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका छन्। बेलायतको अल्डरसटको प्रिन्सेस गार्डेन्समा बीसी कुलवीर थापा मेमोरियलमा मौन धारण